0: पानेका अनुसार पहिलो चरणमा 5,965 प्राविको दरबन्दी निवामीमा लैजान लागिएको छ।
1: बालन प्रति नयाँ दिल्लीमा संसदीय रविलाई उच्च सम्मान, मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाटै सीमा विवाद बल्झाएको भोलिपल्ट सोमबार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन्। उनी नयाँ दिल्लीमा ओर्लिँदा भारतीय सत्तारूढ़ दल भाजपाका नेताहरूले भव्य स्वागत गरेका छन्। लामिछानेको स्वागतमा ठूला ठूला ब्यानर टाँगिएका छन्। 3 महीना अघि चुनावबाट नेपालमा वैकल्पिक शक्तिका रूपमा झण्डै 2/3 बहुमत सहित उदाएको रासोपासँग भारतीय संस्थापनले सम्बन्ध विस्तार गर्न चाहेको छ, तर प्रधानमन्त्री बालेनको शैली र कूटनीतिक मापदण्डले छिमेकी भारतलाई संशय पैदा गरिदियो। भारत लामिछाने भन्दा पहिले नै प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीमा स्वागत गर्न चाहन्थ्यो, त्यसका लागि कूटनीतिक संवाद समेत अघि बढ़ाएको थियो। भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेनलाई औपचारिक रूपमा निमन्त्रणा गर्न नेपाल आउने तय समेत भइसकेको थियो, तर प्रधानमन्त्री कार्यालयले प्रोटोकललाई देखाएर बालेनसँग भेटाउन नसक्ने सन्देश पठायो। त्यसपछि न मिश्री नेपाल आए न प्रधानमन्त्री बालेन भारत जाने कुरा अघि बढ़्यो। यो पृष्ठभूमिमा सत्तारूढ़ दलका सभापतिको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालिन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रस्थानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ।
2: प्रतिनिधि सभाको आइतबारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ। सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए।
1: बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सोमबारदेखि बागमती प्रदेश सभामा शुरू भएको छ। बैठकमा सहभागी प्रदेश सभा सदस्यले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता तथा पूर्वाधार विकासका विषयमा विभिन्न संशोधन र सुझाव प्रस्तुत गर्नुभएको छ।
2: सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको छ। विगतका वर्षमा जस्तै नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायतका क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
1: कालीकोटको महावै गाउँपालिकाले 55 दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घड़ी र भित्ते पात्र उपहार दिएको छ। गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले समय मापनका लागि घड़ी र भित्ते पात्र उपहार दिएका हुन्। सरूवा भएको 55 दिनपछि गाउँपालिकाको कार्यालयमा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घड़ी र भित्ते पात्र उपहार दिएका छौ। अध्यक्ष सिंहले भने महावै गाउँपालिकाले पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत पाएकोमा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदै 55 दिन लगाएपछि समय र मितिको ख्याल राखेर जनताप्रति उत्तरदायी ढंगले काम गर्न घड़ी र फिट्टी पात्र उपहार दिएका हौ उनले भनेका छन्।
2: अघिल्ला वर्षहरूमा जसरी महानगरपालिकाहरूको बेरुजू गत वर्ष पनि घट्न सकेन। 6 महानगरपालिका मध्ये केहीले मात्र बेरुजू घटाएका छन्। केही महानगरपालिकाको बेरुजूमा अझै सुधार हुन सकेको छैन। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2081-82 छ मध्ये 4 महानगरपालिकाको मात्र लेखा परीक्षण गरिएको छ।
1: आगामी आर्थिक वर्षको बजेट पर्खेर बसेका लगानीकर्ता बजेटबाट उत्साहित नहुँदा सोमबार बजार घटेको छ। यो दिन अघिल्लो कारोबारको दिनभन्दा नेप्से परिसूचक 26.72 अंकले घटेर 2755.37 बिन्दुमा बन्द भएको हो। प्रतिशतका हिसाबले नेप्से 0.96% तल सरेको हो। 2782.40 बिन्दुदेखि खुलेको यस दिनको बजार 2799.50 बिन्दुसम्म पुगेको थियो भने 2745.20 बिन्दुमा सरेको थियो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। दिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेका बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जनाएको छ। त्यस्तै इरानको इस्लामिक रेभोल्युसन रिगार्ड कप्सले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको बताएको छ। अमेरिकाले गोरुख शहर र हर्मुज जलमार्ग स्थित क्वेसम टापुमा निशाना बनाएको बताएको हो। इरानले आक्रमण गरिएको स्थानको नाम पनि खुलाएको छैन। कुवेतले आफ्नो देशमा मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको छ।
2: अब खेल र खेलाड़ीका खबर। साफ महिला च्याम्पियनशीपमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 2-0 पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ए को विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो।
1: अब विचार तथा विश्लेषण। नेपाल मैत्री संरक्षण बाँधका आयामहरू शीर्षकमा आर्थिक अभियानमा कृष्णराज बजगाईको विचार छापिएको छ। संरक्षणवादी नीतिलाई समग्र पहुँच एकीकृत रणनीति र दीर्घकालीन सोचका आधारमा अघि बढ़ाउनु आवश्यक छ। यसका लागि परिमाण गुण मूल्य आपूर्ति वातावरण यी पाँचवटा आयामलाई सम्बोधन हुने गरी संरक्षणवादी अभियानलाई अघि बढ़ाउनु आवश्यक देखिन्छ। यो संरक्षणवाद अनि उपभोक्ता राष्ट्रवादभित्र लुकेको खतरनाक प्रवृत्तिलाई नचिनी नजाँची र नजानी लिने संरक्षणवादी नीतिले उपभोक्ताको क्रय शक्ति र आत्मविश्वासलाई मात्र ध्वस्त गर्छ।
2: प्रतिवेदन कार्यान्वयनका लागि अतिरिक्त साहसको खाँचो शीर्षकमा श्रीमन नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। जेनजी आन्दोलनका बेला भएको धनजनको क्षतिबारे राष्ट्रिय मानवाधिकार आयोगले अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेपछि अब कार्यान्वयनको दबाव शुरू भएको छ। आन्दोलनका बेला भएको मानवीय र भौतिक क्षतिको गम्भीरतालाई आत्मसात गर्दै जारी भएको प्रतिवेदनको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न चिन्ह उठाउने ठाउँ छैन, किनभने यो एउटा उच्चस्तरीय संवैधानिक आयोग हो। वर्तमान प्रहरी महानिरीक्षक, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, अन्तरिम मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गृहमन्त्री सुधन गुरूङ माथि पनि छानबिन र कार्यवाहीका लागि आयोगको प्रतिवेदनले सिफारिश गरेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरीको भूमिका प्रभावहीन देखिएको र सेनाको भूमिका पनि प्रभावकारी नदेखिएको प्रतिवेदनमा उल्लेख छ। कारागार ऐन 2079 बर्खिलाफको कार्यगरी कानून उल्लंघन गरेको हो होइन भन्नेतर्फ सरकारले नै सूक्ष्म अनुसन्धान गरी दोषी यकिन गरी कार्यवाही गर्नुपर्ने अवस्था रहे। सोही कारणबाट 10 दिन कैदीबन्दीको मृत्यु भएको, 30,641 कैदीबन्दीहरूको 13,586 कैदीबन्दीहरू र बाल सुधार गृहबाट 974 जना कैदी भागेका थिए।
1: 3% कर र निजी शिक्षाको वास्तविकता शीर्षकमा दीपक जोशीको विचार छ। सरकारले निजी विद्यालय तथा क्याम्पसबाट लिने शुल्कमा 3% कर लगाउने निर्णय गरेको छ। व्यवहारमा यो कर विद्यालयले तिर्ने होइन, अभिभावकीय काँधमा थपिने आर्थिक भार हो। आजको आर्थिक अवस्थामा धेरै परिवारहरू बढ़दो महँगी, घट्दो आमदानी र सीमित आर्थिक स्रोतका बीच आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढ़ाइरहेका छन्। कतिपय अभिभावकले आफ्नो व्यक्तिगत आवश्यकता कटौती गरेर शिक्षा खर्च व्यवस्थापन गरिरहेका छन्। त्यसैले शिक्षा शुल्कमा थप 3% कर लगाइनु प्रत्यक्ष रूपमा अभिभावकमाथिको अतिरिक्त आर्थिक बोझ हो। शिक्षा कुनै विलासिताको वस्तु होइन, यो प्रत्येक नागरिकको मौलिक अधिकार हो। राज्यले शिक्षा क्षेत्रमा राजस्व उठाउने भन्दा पनि शिक्षा सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ। त्यसैले शिक्षा शुल्कमा लगाइएको 3% कर पुनर्विचार गरी हटाउनु उपयुक्त हुनेछ।
2: हौस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिन किलो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा, चीनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: बारे छानबिन गर्न समिति गठन, 26 लाख हराएपछि विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन संसद कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखाए चासो,
1: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, सर्लाहीका माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै, कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यय भार,
0: इरानद्वारा अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा, लेबनानमा इजरायली आक्रमणको निन्दा, 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषी,
1: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने, बागमती कप T20मा चितवनमाथि ललितपुरको जीत, नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
2: हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, सरकारका 100 कार्यसूची मध्ये 65 दिनमा 70% काम भएको प्रसंग।
0: सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% काम सम्पन्न भएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमा भन्दा पनि अघि नै सम्पन्न भइसकेका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयनमा लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी शासकीय सुधारमा 100 कार्यसूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णुकुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा भने ढिलासुस्ती भएको, लागत वृद्धि, गुणस्तर कार्य लगायतमा केही समस्या भए पनि धेरै कामहरू सम्पन्न भएका छन्। त्यस्तै ई गवर्नमेन्ट प्रोक्योरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्ययी बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभएको छ। यसैबीच सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विभाग, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेका ढिलाइमा छुटकारा दिलाउन भन्दै सनसेट कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको संयोजकत्वमा सनसेन कानूनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ। अर्थमन्त्री सोनिम वाग्लेले बजेट वक्तव्य मार्फत आफू चालू आर्थिक वर्षभित्रै विकास योजना सम्बन्धी सनसेट कानून संसदमा पेश गर्ने बताउनु भएको हो। एक साताभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। मुआवजा विवाद, समयमै रूख कटान र निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विशेषतः राष्ट्रिय गौरव र राष्ट्रिय रणनीतिक महत्वका सड़क, सिंचाई, विद्युत आयोजनाहरू प्रभावित हुँदै आएका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका लागि हिजो अपराह्न दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा जानु भएको हो। लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौधरीवालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। भारतका लागि कार्यवाहक नेपाली दूत सुरेन्द्र थापा सहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने, पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य लगायत सहभागी हुनुभएको छ। रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ़ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्ग स्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपराह्नसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ। त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाइ छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनैतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को हुने छ भन्ने

0: बारे केही खुलाइएको छैन। भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तीमा पार्टीका शीर्ष नेताहरूसँग भेटघाट हुने उल्लेख भए पनि को कोसँग भेट्ने भन्ने नखुलाइएको हो। राष्ट्रपतिले पनि आफ्नो विज्ञप्तीमा दिल्लीमा रहँदा सभापतिले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ। राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमण शुरू हुनुभन्दा अघिल्लो दिन नेपालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण अहिले नेपालभित्र र बाहिर पनि चर्चा परिचर्चा भइरहेको छ। यसले भारतमा भइरहेको पार्टी सभापति लामिछानेको भ्रमणलाई कसरी प्रभाव पार्न सक्छ? सीआईएमसँग कुराकानी गर्दै संविधानविद तथा पूर्व राजदूत निलाम्बर आचार्यले भन्नुभयो,
1: प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइ लाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राक्षोप गर्न खोजेबाट नै देखियो। सरकारको भनाई चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अग्नुहुन्न भनी चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
2: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
1: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ बचाउ गर्न, ढाकचोक गर्न, अलिकति सुधार्न खोजेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
1: रवि लामिछानेजीको चाहिँ भारत भ्रमण चाहिँ हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न, भएका सम्बन्धहरूलाई अरू विकसित गर्न, केही चाहिने थाकी भएका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
3: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको छ। त्यस्तै बागमती प्रदेश सभा बैठक पनि प्रभावित बनेको छ। प्रधानमन्त्री शाहले अस्तिको संसद बैठकमा नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँले सोही अभिव्यक्तिको विषयमा लिएर सड़कमा पनि प्रदर्शन भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा लगायतका दल र तिनका भातृ संगठन पनि सड़कमा उत्रिएका छन्। एमाले हिजो माइतीघर मण्डलामा प्रदर्शन गर्यो। कांग्रेस, नेकपा लगायतका दलका युवा संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला समेत दहन गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति समेत गठन भएको छ। केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत गरेको ब्यौरा प्रतिनिधि सभा नियमावली 2033 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखको विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा मुचुल्का समेत तयार गरी सो विषयमा आवश्यक थप जाँच अगाडि बढ़ाउने पनि निर्णय भएको छ।
4: मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव, प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको ब्यौरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने ब्यौरा जानकारी गराउँछु।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसूल नघटेपछि माछा पालक किसान मर्कामा,
5: बाह्र रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको एक युनिट हो. अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ.
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
8: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ.
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त.
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
6: ओहो, धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि.
7: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य. एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
3: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक शीर्षकमा खबर लेखिएको छ. सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताउनु भएको छ. नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौं, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणको विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ. सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ. गोर्खापत्र दैनिकमै कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित. तराईका फाँडदेखि पहाड़ी बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ. दिउँसोको चर्को घाम र तातो हावा र बढ़दो तापक्रमले मानिस मात्र होइन किसान का सारथी गाई वस्तु पनि प्रभावित हुन थालेका छन्. खेतबारी जोत्नेदेखि दूध, मासु र आमदानीको आधार बनेका पशु चौपाया गर्मीका कारण प्रत्यक्ष प्रभावित हुने गरेका छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा लू र तातो हावाले गाई वस्तुमा गम्भीर असर पर्ने चेतावनी दिएको छ. अत्यधिक गर्मीका कारण पशुहरूमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने भएकाले धेरै भन्दा धेरै पानी खुवाउन पनि सुझाव दिइएको छ.
0: नागरिक दैनिकमा स्कूल तहका 18% विद्यार्थी सुर्तीजन्य लतमा शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छापिएको छ. हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान चलाइए पनि नेपालमा विद्यालय तहका विद्यार्थी मध्ये 18% सुर्तीजन्य पदार्थको लतमा परेको पाइएको छ. नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टुबाको सर्वेक्षण 2025 यस्तो तथ्य सार्वजनिक गरेको हो. परिषदले यसअघि यस्तो सर्वेक्षण सन् 2011 गरेको थियो. परिषदले 14% 14 वर्षपछि स्कूलले विद्यार्थीमा सुर्तीजन्य पदार्थको लतबारे थाहा पाउने उद्देश्यले फेरि सर्वेक्षण गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टुबाको सर्वेक्षण 2025 यस्तो तथ्य दियो। परिषदले यसअघि यस्तो सर्वेक्षण पनि गरेको थियो। कांग्रेसमा आङदेम्बेको नेतृत्वमा छाया सरकार शीर्षकमा सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट सहित सरकारको नेतृत्व गरेको छ। राष्ट्रपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्नको लागि कांग्रेसले छाया सरकार कार्य विभाजन गरेको हो। छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरूङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी गच्छदारले कृषि वन तथा पर्यावरण, खम्ब बहादुर खातीले कानून न्याय तथा संसदीय, खड्ग शाहीले रक्षा, मनोमाया विश्वकर्माले सूचना तथा संचार, गीता गुरूङले युवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै सन्दीप राणा विज्ञान प्रविधि तथा नवप्रवर्धन, सन्तोष सुब्बा ऊर्जा, जलस्रोत तथा सिंचाई गंगालक्ष्मी अवाल महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा जनकराज गिरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। कांग्रेसले छाया सरकार गठन गरेको घोषणा गरेको छ। जनसत्ताको पूर्जाले उठीवास शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित कुनले 2059 छिमेकीसँग घरवासका लागि 150 वर्गमिटर जग्गा किन्ने योजना बनाउनु भयो। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजितको यो योजनाबारे थाहा पाए पनि उहाँलाई व्यक्तिगत जग्गा नकिन्न सुझाव सहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। जग्गा खरिदकर्ताका तर्फबाट पैरवी गरेका अधिवक्ता एक्का बहादुर पाण्डेका अनुसार विवाद झण्डै 90% टुंगिएको छ। कसैले पुनः जग्गा खरिद गर्नु परेको छ भने कैयौंले खरिद जग्गा छोड्नु परेको अवस्था छ। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ, 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी छ। भ्याट तिर्नु परेका कारण र महसूल नघटेका कारण किसानहरू माछा पालनबाट कसरी पलायन हुँदैछन्, यस सम्बन्धी विशेष रिपोर्ट केही बेरमा सुन्न सक्नुहुनेछ। संसदमा प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा परेको बारेमा जयसिंह महरा र गंगा विसीले लेख्नु भएको छ भने नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि चासो देखाएको बारेमा सजना बरालले लेख्नु भएको छ। स्टार लिंकका संस्थापक इलन मस्कले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो कन्फरेन्समा सगरमाथामा स्टार लिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ, लगामविहीन खर्चले बढ़ायो महानगरको बेरुजू शीर्षकमा विमल खतिवडाले लेख्नु भएको हो। 6 महानगरको बेरुजूमा सबैभन्दा बढ़ी काठमाण्डुको, सबैभन्दा कम ललितपुरको, नियम अनुसार खर्च नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्चिने प्रवृत्तिले बेरुजूबाट आक्रान्त छन् महानगरहरू। त्यसै गरी 50 लाख मुनिका विद्युतीय सवारीको मूल्य घट्छ शीर्षकमा अर्थमन्त्रीको भनाई सम्बन्धीको खबर छापिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले 1 करोड़ रूपियाँका विद्युतीय सवारी ईभीलाई विलासी मानेर त्यसमा सब्सिडाइज गर्न नसकिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले हिजो आयोजना गरेको कार्यक्रममा वाग्लेले मध्यमवर्गलाई ईभीमा प्रोत्साहन गर्ने नीति लिए पनि विलासीलाई विलासीकै रूपमा राखिएको प्रश्न पार्नुभयो। भित्रीपन्नामा अर्को खबर पनि छापिएको छ, त्यसै गरी नयाँ पत्रिका दैनिकमा भने कर्मचारीको तलब बढ़दा ढुकुटीमा थप 60 अर्ब व्यवहार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। मन्त्रालय सहित विभाग कार्यालय खारेज मर्जर हस्तान्तरण र पुनर्संरचना तथा दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने सरकारको नीति छ। कुन कुन निकाय हुँदैछन् खारेज मर्जर हस्तान्तरण र पुनर्संरचना बारेको विस्तृत विवरण पनि दिइएको छ। विद्यालय छात्र स्मृतिमा राजधानीका दुई महानगर काठमाडौँमा मापदण्डबाट छानिन्छन् गरिन्छ अनुगमन ललितपुरमा ओडाको सिफारिश र विद्यालयको निर्णयबाट छनौट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर छापिएको छ आर्थिक कारोबार दैनिकमा 2.5% बिन्दुले लाभ कर बढ़दा शेयर लगानीकर्ता सशंकित शीर्षकमा परिवर्तन देवकोटाले यो खबर लेख्नु भएको छ। सूचना प्रविधिमा नयाँ नारा थपिँदा पुराना लक्ष्य अलपत्र परेको बारेमा पनि खबर छापिएको छ।
3: यसै गरी गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट सेती 4 र केवी प्रसारण लाइनमा अगाडि बढ़ाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कर नीतिले शेयर बजार प्रभावित शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पूँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पूँजीगत लाभकर वृद्धिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। फिजीमा बन्दरगाह निर्माण गर्ने क्वाडको घोषणाले अमेरिका चीन विवाद बढ़न सक्ने चासो व्यक्त गरिएको छ। भारत संयुक्त राज्य अमेरिका अस्ट्रेलिया र जापानका विदेश मन्त्रीहरूले हालै नयाँ दिल्लीमा भएको बैठकमा प्रशान्त महासागरीय टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जानकारी दिएको छ। इरानको इस्लामिक रेभोल्युशन रिगार्ड कर्प्स आईआरजीसीले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको पनि बताइएको छ। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको हो। र पश्चिम बंगाल सरकारमा 4 दशकपछि नेपाली भाषी गोर्खा समुदायको प्रतिनिधित्व भएको छ। डुवर्स क्षेत्रको कालचिनी निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक विशाल लामा 4 दशकपछि राज्य सरकारको राज्यमन्त्री बन्नु भएको छ।
3: अब खेल खबर। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेले श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने भएका छन्। तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनुपर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमान किंग्स दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्टनले कुशललाई लिएको हो। आईपीएल खेल बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरूष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने जनाएको छ। भारतको अहमदाबादमा भएको आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटको माध्यमबाट टी20 विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो। यसैबीच बागमती कप टी20 प्रतियोगिता हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा 2 रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाखा लगायो। चितवनसँग उद्घाटन खेलमा 54 रनले पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गरेको हो। ललितपुरले पहिलो ब्याटिङ गरी 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो।
0: माछामा आत्मनिर्भर हुन किसानको संघर्ष र बिजुलीको महसुल नघट्दा बढ़न थाल्यो पलायन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: ग्राफिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100447 शर्तहरू लागू हुनेछन् ग्राफिक टेक छोयो कि चल्यो
11: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: अब माछा पालनमा लागेका किसानका कुरा सर्लाहीको ईश्वरपुर नगरपालिका 3 माछा पालनको लागि धेरै किसानहरू लागेका छन् नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्रमध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछा पालक किसानहरू पलायन हुन थालेका छन् विद्युत महसुल महँगो हुँदा माछा पालनमा गिरावट आउन थालेको हो
13: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन् यसमा लगानी अनुसारको आमदानी मात्रै छैन भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ
14: उत्पादन पनि राम्रो छ बिजुलीबाट अलिक परेशान छौँ हामीले पानीको समस्या होइन तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर
13: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल भक्तिपुरका माछा पालक राजकिशोर शाह
14: विद्युतमा तपाईँको हेर्नु न अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो के युनिटको एक युनिटको अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो माछालाई पानी चाहिने हो पानी भनेको आउने बिजुलीबाट बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ
13: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर झैं महसुल कायम गरेपछि किसान मारमा छन् कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ
14: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ महँगो पर्छ हामीलाई बिजुलीमा अलिकति अब त्यही हो पैसा सहुलियत भने ऋण कर्जा होइन अब कृषि खेती हो कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो त्यही त हामीलाई किसानलाई के चाहियो
13: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन् यहाँका किसानले बिघेड रहु नैनी लगायत 7 जातका माछा पालन गर्छन् दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य
15: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ
13: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन् जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ जनार्दन खत्री CIN रेडियो एकता सर्लाही
0: रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण प्रभावित प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधि बारेमा छलफल गर्न समिति गठन
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो
3: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित सर्लाहीमा माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार
0: इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा लेबनानमा इजरायली आक्रमणको निन्दा 4 दशक दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषीको प्रतिनिधित्व
3: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने बागमती कप T20मा चितवनमाथि ललितपुरको जीत नेपालका दिपेन्द्र सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा संसद चलाउन विपक्षी दलले सहयोग नगरेको सभामुख अरियालको गुनासो। रासोपा सभापति लामिछानेको दिल्लीमा भव्य स्वागत, आजदेखि उच्च स्तरीय राजनीतिक तथा कूटनैतिक भेटघाट गर्ने। विद्युतमा लागू हुने मूल्य अभिवृद्धि करको मारमा 26 लाख घरासय ग्राहक प्रभावित हुने। 50 युनिट भन्दा बढ़ी बिजुलीमा भ्याट लगाउँदा खपत समेत घट्ने टिप्पणी। युद्ध अन्त्यका लागि वार्ता जारी रहँदा इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमण, हर्मुज जलमार्गमा अवरोध कायमै। र प्रदेश स्तरीय महिला क्रिकेट छनौटमा बाराद्वारा रौतहट पराजित।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
4: जनताको प्रतिनिधित्व गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नु पर्ने संसद, प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उनको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले जनतालाई बोझ पर्ने कर नीति, पश्चिम एशिया द्वन्द्वका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले 17 जेठमा दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुझ्दो जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस क्रममा शुरूआत नै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएसँगै संसदले बहसको लीक छाडेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा प्रधानमन्त्री शाहले सेतो जुत्ता, कालो टी शर्ट र कालै कोट प्यान्ट लगाएका थिए। करिब 50 मिनट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री संसद भवनमा आफ्नो च्याम्बरमा बसेका थिए। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छाडेको विषयमा केन्द्रित भयो। विपक्षी दलका नेताहरूले 29 वैशाखको बैठकमा प्रधानमन्त्रीले संसदको मर्यादा नराखेको आरोप लगाएका थिए। नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेका थिए भने उठेका प्रश्नको जवाब पनि उनैले दिएका थिए। वाग्लेले जवाब दिने क्रममा विपक्षी दलहरू विरोध, बहिष्कार र बेल घेराउमा उत्रिए। कंग्रेसले विरोध, नेकपा, राप्रपा र श्रम संस्कृतिले बहिष्कार र एमाले बेल घेराउ गरिरहेको बेला मन्त्री वाग्लेले जवाब दिएका थिए। यही कारण न सांसदहरूले नीति तथा कार्यक्रममाथि गहन छलफल गर्न पाए, न त मन्त्रीले राम्रोसँग जवाब दिने वातावरण नै बन्यो। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ विगतमा सभामुखको सहजीकरणमा संसदको जस्तोसुकै गतिरोध अन्त्य भएको भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउँछन्। विपक्षीहरूले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भूल्न नहुने उहाँको भनाइ छ। संसद अवरोध भएको अवस्थामा पेलेलै निर्णय गर्नु हुँदैन, विपक्षीलाई पेलेरै प्रतिनिधि सभा नियमावली पारित गरियो। उनले भने संसदमा विरोध गर्दा विपक्षी दलहरू पनि अमर्यादित ढंगले प्रस्तुत हुनु हुँदैन। संसदमा सत्ताको छाया परेमा सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसक्ने उनको भनाइ छ। यसैबीच संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा बैठकमा संसदीय मर्यादा विपरीतका घटना बढ़िरहेका बेला सभामुख डीपी अर्यालले आइतबारको घटनाबारे छानबिन गर्न समिति गठन गरेका छन्। संसदको नियमावलीलाई निर्णयार्थ पेश गर्ने क्रममा आइतबार विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्दै सभामुखको आसनलाई लक्षित गरी आक्रमण गर्न खोजेको आरोप लागिरहँदा सभामुखले घटनामा संलग्नलाई कार्यवाही गर्ने तयारी गरेका हुन्। सभामुख अर्यालको भूमिकालाई लिएर विपक्षी दलले विमति जनाइरहेका बेला समिति गठनको विषयले प्रतिनिधि सभालाई थप प्रभावित पार्ने सम्भावना देखिएको छ। विपक्षीको अवरोधपछि बजेटमाथि छलफल समेत शुरू हुन सकेको छैन। प्रस्तुत छ एक रिपोर्ट।
5: प्रतिनिधि सभामा आइतबारको बैठकमा अमर्यादित र आपत्तिजनक व्यवहार भएको बताउँदै सभामुख डीपी अर्यालले समिति गठनको कदम चालेका हुन्। उनले संसद सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख बबिता मिश्र र प्राविधिक व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिगदेव सदस्य रहेको समिति बनाएका छन्। घटनाबारे थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको सभामुख अर्यालले बताए।
6: प्रतिनिधि सभाको मिति 2083 साल जेठ 17 गतेको बैठकहरूमा सभाका केही मान्य सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत रहेको बेहोरा प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र यसो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिन भित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरीको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु।
5: प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक हानि नोक्सानी पुर्याएको कुरा सभामुखलाई बैठक सम्पन्न भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई बढ़ीमा 15 दिनसम्मको लागि निलम्बन गरी क्षतिको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ उल्लेख छ। प्रतिवेदन अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने सभामुख अर्यालको भनाई छ।
6: प्रतिवेदन प्राप्त भएपछि साथै प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
5: संसदीय मामिलाका जानकारहरूका अनुसार सभामुखले कार्यवाहीको आदेश दिनुभन्दा पहिला सम्बन्धित सांसदलाई आफ्नो धारणा पेश गर्ने मौका दिनुपर्नेछ। यसैबीच सभामुख अर्यालले सदनमा उत्पन्न समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गरेका छन्। सोमबार विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विषयलाई लिएर बैठक अवरूद्ध गरेपछि सभामुख अर्यालले सो धारणा राखेका हुन्। उनले सभामुखसँग नभई मुलुकका समस्यासँग प्रतिस्पर्धा गर्न आग्रह समेत गरे।
6: प्रतिस्पर्धा नेपालको कानून बनाउनमा गरौं मान्ने सदस्यहरू, प्रतिस्पर्धा देश राष्ट्र राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गरौं। प्रतिस्पर्धा सभामुखसँग होइन मान्य सदस्यहरू, प्रतिस्पर्धा देशको भ्रष्टाचारसँग गरौं, देशको सुशासनसँग गरौं। प्रतिस्पर्धा केमा गर्ने त्यसमा ध्यान दिउ मान्य सदस्य।
5: विपक्षी दलका सदस्यहरूलाई पटक पटक संवाद गर्न बोलाए पनि व्यवस्था गरिएको सभामुख अर्यालको भनाइ छ। उनले भने,
6: मैले मान्य सदस्यहरूलाई हिजो पनि पटक पटक संवाद गर्नको लागि बोलाएको थिएँ, मान्य सदस्यहरूले समय दिनु भएन र मैले आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नको लागि मान्य सदस्यहरूलाई सूचना गरेको थिएँ, समय दिनु भएन। त्यसकारणले सभामुखले गर्ने त्यही नै हो मान्य सदस्यहरू। सभामुखले सदन सञ्चालन गर्नको लागि सम्मानित मान्य सदस्यहरूलाई, सबै दलका मान्य सदस्यहरू, प्रमुख सचेतक, सचेतक दलका नेता, उपनेताहरूलाई मैले निरन्तर संवाद गर्न कोशिश गरे हिजोदेखि मान्य सदस्यहरू, तर त्यसमा मान्य सदस्यहरूले जब नजरअन्दाज गर्नुहुन्छ त्यसै सभामुखले प्रोसेस प्रक्रिया रोकिँदैन मान्य सदस्यहरू।
5: विपक्षी दलले भने सभामुख अर्यालले आइतबार प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा नियमावली पालना नगरेको आरोप लगाएका छन्। गत फागुन 21 सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको बैठकमा हरेक दिन जसो आरोप प्रत्यारोप र वाद विवाद चल्दै आएका छन्। ती घटनाका कारण संसदको गरिमामाथि फेरि पनि प्रश्न उठिरहेको छ। यसैबीच विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित गरेका छन्। उता राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले नाराबाजी गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
7: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाको विषयमा दिएको अभिव्यक्तिप्रति विपक्षी दलले चर्को विरोध जनाएका छन्। संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले अस्वाभाविक अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। देशको नेतृत्व गरेका प्रधानमन्त्रीले गैर जिम्मेवार जवाफ दिएको विपक्षी दलहरूको आरोप छ। नेपाली कंग्रेसका सांसद निष्कल राईले सीमाबारे दिएको अभिव्यक्तिबारे संसदबाटै जवाफ दिनुपर्ने माग गरे।
8: रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो, नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसदमा रेकर्ड भएको छ र अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ, जसमा बडो गर्वका साथ सत्ता पक्षका मान्यजीवहरूले बरबर ताली पड्काउनु भएको। उहाँहरूलाई पनि मेरो प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। सर्वम संसदको रोस्टममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ, सँगै हाम्रो माग पनि छ। फेरि उहाँ यही सर्वम सम्पन्न संसदको रोस्टममा उभिनुपर्छ। नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो, एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ सभा महोदय।
7: अर्को विपक्षी दल एमाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध गरेको छ। नेपालले कुनै पनि ठाउँमा सीमा क्षेत्र अतिक्रमण नगरेको एमाले सांसद ऐन महरले बताए। सीमा क्षेत्रको विषयप्रति तथ्यका आधारमा प्रस्तुत हुन चुनौती दिँदै महरले भने,
9: हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ। र म भन्न चाहन्छु लिपुलेख लिप्याजु र कालापानी हाम्रो भूमि हो, सुस्त हाम्रो भूमि हो, र नेपालले कोही कसैको पनि एक भूमि मिचेको छैन। यो कुरा स्मरणमा प्रधानमन्त्रीलाई, नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ। अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। यो गरिमामय सदनबाट, प्रधानमन्त्रीको कुर्सीबाट त्यसरी नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ? सिङ्गो नेपालीहरू चाहिँ नि टाउको निहुराइरहेका छन्, शिर झुकाइरहेका छन् र विदेशीहरू खुसी भइरहेका छन्। हिजो भारतीय मीडियाहरूमा खुब ठूलो खुसियाली मनाउने काम हो।
7: सीमा क्षेत्रको विवादका विषय सरकार कूटनीतिक रूपमा परिपक्व हुन नसकेको विपक्षी दल नेकपाको आरोप छ। प्रधानमन्त्री शाहको विवेकका कारण देशले क्षति बेहोरेको सो पार्टीका सांसद युवराज दुलालले बताए।
10: नयाँ भन्ने मित्रहरूलाई गम्भीर शिक्षा प्राप्त भएकै हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। सभामुख महोदय, बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकष्ट हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो। प्रधानमन्त्रीको जवाफी अभिव्यक्तिमा एकातिर देशको मिचिएको भूमि प्राप्त गर्न चाहिने दृढ राष्ट्रिय इच्छा शक्ति, निडरता र कूटनीतिक परिपक्वता देखिएन भने अर्कोतर्फ सीमा क्षेत्रका नागरिकले खेतीपाती गरेको विषयसँग देशको भूमिमा भारतीय सैनिक परेड खेलेर देशको भूमि कब्जा गरेर प्रयोग गरेको विषयको तुलना गर्नु गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिन्छ।
7: जिम्मेवार व्यक्तिको भूमिकामाथि प्रश्न उठ्नु दुःखद भएको अर्को विपक्षी दल श्रम संस्कृति पार्टीको भनाइ छ। सो पार्टीका सांसद आर्यन राईले भने,
11: प्रधानमन्त्रीजीको अभिव्यक्तिप्रति आफ्नो धारणा राख्नु पर्दा प्रधानमन्त्री जस्तो उच्च र सम्मानित पदमा आसीन व्यक्तिको अभिव्यक्तिप्रति प्रश्न उठाउनु पर्ने अवस्था सिर्जना भएको देखेर मलाई गहिरो दुःख र लज्जा बोध भइरहेको छ। नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनैतिक दल, सरकार वा व्यक्तिको मात्र विषय होइन, यो सम्पूर्ण नेपाली जनताको साझा भावना र संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय हो।
7: प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बहस चर्किरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सीमा क्षेत्र अतिक्रमणको प्रमाण पेश गर्न चुनौती दिएको छ। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने,
12: प्रधानमन्त्रीजीले जब कुनै दावी गर्नुहुन्छ त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ। तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ तर त्यो राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैन। सम्माननीय सभामुख महोदय, अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ तर तथ्यले मात्र विश्वास जित्न सक्छ। यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दावी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपील गर्दछु।
7: प्रधानमन्त्री शाहले आइतबारको संसद बैठकका क्रममा प्रश्नोत्तरमा सहभागी हुँदै नेपाल र भारत दुवैतर्फबाट सीमा क्षेत्र मिचिएको बताएका थिए, तर परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरेको थियो।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू,
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आकृति गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
13: ध्यान दिनै पर्ने कुरा।
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
15: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो अपरान्ह दिल्ली पुगेका छन्. भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका हुन्. लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्. भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापासहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए. भ्रमण टोलीमा पार्टी लामिछाने पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन्. रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ. सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्गस्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीहरूसँग भेट्ने कार्यक्रम छ. लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ. लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपरान्हसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ. त्यस क्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ. पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाइ छ. स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट्नेछन्. यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनीतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को कोसँग हुनेबारे खुलाइएको छैन. भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता हुने उल्लेख भए पनि को कोसँग भेट हुने खुलाइएको छैन. त्यस्तै रासोपाले पनि आफ्नो विज्ञप्तिमा दिल्लीमा रहँदा सभापतिले उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने मात्रै उल्लेख गरेको छ. सरकारी अधिकारीहरूसँगको भेटवार्तामा दिल्लीस्थित नेपाली दूतावासका अधिकारी समेत सहभागी रहने दूतावास स्रोतले जनाएको छ. होटलमा भने हुने वा पार्टी कार्यालयमा हुने भेटघाटमा भने दूतावासको अधिकारीको सहभागिता रहने छैन. 21 फागुनको प्रतिनिधि सभा निर्वाचनबाट झण्डै दुई तिहाई सीट जितेर रासोपाले सरकार बनाएको दुई महिनापछि सभापति लामिछाने भारत भ्रमणमा गएका हुन्. सीमाको विषयका कारण नेपाल भारत बीच अविश्वास बढ़िरहेको पृष्ठभूमिमा भइरहेको लामिछानेको भारत भ्रमणलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ.
2: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्. ती ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ. आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ. 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गरे. उनले भने 20 युनिटसम्म खपत गर्ने ग्राहक 19,98,000, 21 देखि 30 युनिट खपत गर्ने 4,21,000 र 31 देखि 50 युनिटसम्म खपत गर्ने 6,15,000 रहेका छन्। 51 देखि 100 युनिट खपत गर्ने ग्राहक 10,75,000 छन्। 101 देखि 250 युनिटसम्म ग्राहक 10,89,000 रहेका छन्. 250 युनिट भन्दा बढ़ी खपत गर्ने ग्राहक 4,42,000 रहेका छन्. उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्रै रहेको र यसका सामुदायिक औद्योगिक लगायत ग्राहकको संख्या नसमेटिएको ढकालले बताए. यता अर्थमन्त्री स्वर्णिम वाग्लेले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्त कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गरेका छन्। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार भ्याट लाग्ने उनको टिप्पणी रहेको छ. ऊर्जा क्षेत्रमा रूपान्तरण हुने गरी सरकारले राम्रो काम गर्न खोज्दा 5% नगर्ने भ्याट लाग्यो भनेर गुनासो आइरहेको उनको टिप्पणी छ. भ्याट 1 साउनदेखि लागू हुने र त्यति बेलासम्म सरकारले विभिन्न विकल्प बिजुलीको शुल्क 5% घटाएर प्राधिकरण अन्तर्गत सरकारकै स्वामित्वमा रहेको 700 मेगावाट बिजुली मार्फत क्षतिपूर्ति गरेर वा अरू कुनै विकल्प मार्फत उपभोक्तालाई अतिरिक्त भार पर्न नदिने अर्थमन्त्री वाग्लेको भनाइ थियो. 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तालाई लगाइएको 5% भ्याटबाट सरकार पछाडि नहट्ने अर्थमन्त्री वाग्लेले बताए.
1: कान्तिपुर सविस्तार पूर्वी पहाड़का इलाम पार्सर र ताप्लेजिङ जोड्ने मुख्य सड़कमा अधूरा पुल र कमजोर डाइभर्सनका कारण यात्रु तथा चालकले शास्ति भोग्नु परेको छ। बारम्बार बाढ़ी र पहिरोले डाइभर्सन बगाउँदा यातायात अवरूद्ध हुने र यात्रा जोखिमपूर्ण बनेको हो। पुल निर्माणमा ढिलाइ, बजेट अभाव र प्राविधिक चुनौतीका कारण अस्थायी समाधानमा भर पर्नु परेको छ। थप जानकारी सहित पाँच थर सहकर्मी लक्ष्मी गौतमको सहयोगमा तयार पारिएको एक सामग्री।
3: पूर्वी पहाड़का इलाम पाँचथर र ताप्लेजुङ जोड्ने प्रमुख सड़क खण्ड अन्तर्गत निर्माण गरिएका पुल र डाइभर्सन नटिक्दा यात्रु र चालकले शास्ति सहनु परेको छ। यी जिल्ला जोड्ने मार्गमा निर्माण गरिएका पुल अधुरा छन्। त्यस्ता ठाउँमा सहजताका लागि निर्माण गरिएका डाइभर्सन पनि नटिक्ने समस्या छ। मेची र मध्यपहाड़ी राजमार्ग साथै तमोर करिडोरमा रहेका खोला तथा पहिरोग्रस्त खण्डमा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने झापाको चारालीदेखि इलाम पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्ग अन्तर्गत इलामको माइखोला राजदुवाली खण्ड अहिले जोखिमपूर्ण बनेको छ। माइखोलाको बाढ़ीले पटक पटक डाइभर्सन बगाउँदा यातायात सेवा अवरूद्ध हुने गरेको छ। राजदुवालीमा हिलो र लेदोले घण्टौं गाड़ी जाममा पर्ने गरेका छन्। गत वर्ष पहिरो गएको स्थानमै निर्माण गरिएको अस्थायी ट्र्याकको भरमा यातायात र ढुवानीका साधन सञ्चालन भइरहेका छन्। यसको विकल्पमा केचना कञ्चनजंघा सड़क अन्तर्गत पुवा र जोगमाई खोलामा बेली ब्रिज निर्माणको काम शुरू गरिएको थियो, तर अहिलेसम्म निर्माण पूरा भएको छैन। फिदिमदेखि बिर्तामोडसम्म दैनिक जीप चलाउँदै आएका लक्ष्मी तामाङले अस्थायी डाइभर्सन र संरचना बाढ़ीले पटक पटक बगाउँदा यात्रु र ढुवानी व्यवसायीले पीड़ा सहनु परेको बताए। सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार पुवा खोलाको सुरुङ मार्गबाट पानी चुहावट भइरहेकाले राजदुवाली क्षेत्रमा निरन्तर पहिरो जाने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। वर्षौंदेखि भाँसिने समस्या रहेको सड़क खण्डमा दुई वर्षदेखि पहिरो जान थालेपछि जोखिमयुक्त बनेको उनले बताए। निरन्तर पहिरो जाँदा सड़क डिभिजनको जनशक्ति र उपकरण त्यही क्षेत्रमा केन्द्रित गर्नु परिरहेको भट्टराईले बताए। राजदुवालीको विकल्पमा दुईवटा सड़क भए पनि पक्की पुल नहुँदा समस्या भइरहेको हो। पुवा खोलामा करिब 2,50,00,000 र जोगमाईमा 3,20,00,000 रूपियाँ लागतमा बेली ब्रिज निर्माणको काम अघि बढ़ाइएको छ। दुवै स्थानमा संरचना तयारीको काम भइरहेको छ। भारत सरकारको प्राविधिक सहयोगमा जडान हुने पुलका लागि भारतीय प्राविधिक टोली आउने तयारी छ। उनले भने वर्षाले अवरोध नगरे जेठ मसान्तभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ, तर कामले अपेक्षाकृत रूपमा गति नलिँदा मनसून सक्रिय हुँदासम्म काम नसकिएला कि भन्नेमा आशंका गर्छन्। कञ्चनजंघा सड़क अन्तर्गत माइखोला स्थित बेलासेमा बेली ब्रिज जडानको प्रक्रिया अघि बढ़ाइएको छ। बहुवर्षीय योजना अन्तर्गत 25,00,00,000 रूपियाँ लागत अनुमान गरिएको पुलका लागि चालू आर्थिक वर्षमा पर्याप्त बजेट नआएकाले अस्थायी समाधानका रूपमा बेली ब्रिज राख्ने तयारी गरिएको हो। बेलासेमा बनाइएका डाइभर्सन बाढ़ीले बगाइरहन्छ। वैशाखेता 3 पटक डाइभर्सन बगाइसकेको छ। गत वैशाख 21 गते पुल निर्माण गरिएको डाइभर्सन त्यसै राति बगाइएपछि केही समय आवजावत बन्द भएको थियो। बाढ़ीका कारण जेठ 9 गते सड़क केही घण्टा अवरूद्ध हुन पुग्यो। सुनसरीको बराहा क्षेत्र र धरान हुँदै धनकुटाको मूलघाटबाट पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोरमा वर्षा शुरू भएसँगै जोखिम बढ़न थालेको छ। करिडोर अन्तर्गत पर्ने नावा नुवार खोवा खोलामा पुल निर्माण हुन सकेको छैन। ती खोलामा पानी बढ़ने बित्तिकै यातायात सेवा अवरूद्ध हुने गरेको छ। मनसूनको समयमा आकस्मिक बाढ़ी आउने भएकाले यात्रु र ढुवानी व्यवसायीले घण्टौं पर्खिनुपर्ने अवस्था छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत पाँचथरको थर्पु च्याङथापु खण्डको अवस्था चिन्ताजनक छ। दोभाने ओयाम खोला फलाम खोला लगायतका क्षेत्रमा पुल अभाव र निर्माणाधीन सड़कका कारण यात्रा चुनौतीपूर्ण बनेको हो। मध्य पहाड़ी राजमार्गको थर्पु चिया भन्ज्याङ खण्ड निर्माण व्यवसायीले काम नगर्दा जोखिमयुक्त बनेको छ। सामान्य वर्षा हुँदा समेत यातायात र ढुवानी सेवा अवरूद्ध हुने गरेको छ भने बाढ़ी आएपछि समस्या झन गम्भीर बन्ने गर्छ। रेडियो कान्तिपुरका लागि पाँचथर सहकर्मी लक्ष्मी गौतमका साथमा दीपशिखा रेग्मी।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
4: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860 96 40 00
3: र 9819 32 76 75।

0: हेल्थसँग कहिले गर्दिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको जनाएको छ। 28 फेब्रुअरीमा युद्ध शुरू भएदेखि विश्वको 20% भन्दा धेरै कच्चा तेल र प्राकृतिक ग्यास निस्कने क्षेत्र हर्मुज जलमार्ग पनि अवरोध छ, जसकारण विश्वमा इन्धन संकट र मूल्य वृद्धि निम्तिएको छ।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
4: खेलकुद समाचारको साथमा
5: हेल्दी लाइफ्स गुड।
3: सप्तरीमा जारी मध्य प्रदेश स्तरीय अण्डर 19 तथा सिनियर महिला छनौट T20 क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा बाराले सहज जित निकालेको छ। राजविराजको मैदानमा भएको खेलमा बाराले रौतहटलाई 10 विकेटले हराएको हो। रौतहटले दिएको 110 रनको लक्ष्य बाराले 14 ओभर 4 बलमा बिना विकेटको क्षतिमा पूरा गरे। त्यसअघि बाराले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको रौतहटले 16 ओभर 5 बलमै सबै विकेट गुमाएर 109 रन बनाएको थियो।
2: अब मौसम सम्बन्धी जानकारी। देशको हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ।
3: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
6: अब तपाईहरूकै सहर खासदारीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2,300 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जीवनसाथी बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही नै 2,300 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोल खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्कुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

गुड मर्निङ अनि नमस्कार कार्यक्रम गुड मर्निङ संघको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ड भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट क्याच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघको सभा यो वसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु, त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ संघ सभा सुन्दै रहनु।

कार्यक्रमको शुरूआतमा देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 19 गते मंगलबार कृष्ण पक्षको द्वितीय तिथि, तदनुसार यसरी सम्वत 2026 जून 2 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। तार्किक काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय आज। समाजले पद जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ भने समुदायको हितमा राम्रो काम गर्न सिकिनेछ। टाढिएको साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न वर्ष थमाउनुका साथै उपलब्धिको स्रोत पनि पहिल्याउन सिकिनेछ र अरूको काममा जुट्नु परे तापनि फाइदा आफैलाई नै हुनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

यस राशिपछि दोस्रो राशि रहेको छ वृष राशि। सामान्य काममा अल्मलिदा मुख्य कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। आकस्मिक समस्याले दौड़धूप गराउन सक्छ। कामको चाप भने बढ्नेछ। शरीरमा कमजोरी अनुभूति हुनुका साथै स्वास्थ्यका लागि आहार विहारमा भने अलिक सजग हुनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ र मेहनतले नियमित काम सम्पादन गर्न सकिनेछ। आजको दिनमा वृष राशि भने श्रोता

वृषराशिपछि तेस्रो राशि रहेको छ मिथुन राशि। माहौल रमाइलो रहनेछ। मान सम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यशले नै अवसर मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै व्यवसायको लागि सम्भावना खोजी गर्ने समय देखिन्छ। प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ। अतिथिको रूपमा सत्कार पाइनुका साथै प्रतीक्षित नतिजाले जीवन शैलीमा पनि परिवर्तन ल्याउनेछ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मिथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। काम भन्नाले उत्साह जाग्नेछ, आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम शुरू गर्ने समय आज। प्रयत्न गर्दा सबैलाई लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ र भौतिक साधन जुट्नाले फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने बन्द र मुद्दामा पनि विजय समेत प्राप्त हुनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। धनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा मिल्नेछ। पशुधन र कृषिमा लाभ मिल्नेछ भने सन्तानको साथले उत्साह जगाउनेछ र मेहनत गर्दा विशेष अवसर समेत प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। आजको दिनमा सिंह राशि हुने

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। साझेदारी का समस्या सुल्झाउनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अनिलमा मान्यजनको सुझाव सिरधार्य गर्दा लाभ हुनेछ। रोकेका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्राउने समय देखिन्छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ र पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ। आजको दिनमा कन्या राशि हुने श्रोता

कन्या राशिपछि सातौं राशि रहेको छ तुला राशि। प्रयत्न गर्दा राम्रो अवसर पाइनेछ, साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय देखिन्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा सेवामूलक कामबाट प्रतिष्ठित पाइनेछ। बेलायमा यो योजना बनाएर काम प्रारम्भ गर्दा दिगो फाइदा मिल्नेछ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई

पुनराष्ट्रपछि आठौं राशि रहेको छ वृश्चिक राशि। प्राथमिक प्रकार आधारमा काम गर्न नसक्दा पर्सि परिनेछ। बोली व्यवहारमा अलिक सजग रहनु पर्ला। केही विवादास्पद जिम्मेवारी आउन सक्छन्। बलभन्दा बुद्धिको उपयोगले योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति नियमलाई ध्यान दिनुहोला र मेहनतले सम्मानित स्थानसम्म पुर्याउनेछ। आजको दिनमा वृश्चिक राशि हुने श्रोता।

वृषप्रतिपछि नौ राशि रहेको छ धनु राशि। आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सब बेनीहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय देखिन्छ। तर काममा प्रतिस्पर्धी भने बढ्नेछन्, सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थमा दुःख पाइनेछ, तापनि स्वादिष्ट भोजनको आनन्द भने प्राप्त हुनेछ। आजको दिनमा धनु राशि हुने श्रोता

धनुराशि दसो राशि रहेको छ मकर राशि। खर्चको जोखो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे तापनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय देखिन्छ। अवसरको खोजीमा केही दौड़धूप भने गर्नु पर्ला र चुनौती पन्साउँदै रोकेका काम सम्पादन गर्न सकिनेछ आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई।

मकर राशिपछि एघारौं राशि रहेको छ कुम्भ राशि। नयाँ वर्षको साथै आमदानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नले नयाँ काम थालनी गर्न सकिनेछ। रोजेका विषयमा लगानी बढाउने समय देखिन्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला र पछिका लागि आर्थिक जोहो गर्नुपर्ने समय देखिन्छ। व्यापार लगायत व्यावसायिक काममा पनि केही मन्दी आउन सक्छ। अलिक सजग रहनुहोला। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कुम्भ राशि पछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकेका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनुका साथै दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ र व्यापारतर्फ थोरै लगानीबाट पनि मनोज्ञ नाफा उठाउन सकिनेछ। आजको दिनमा मीन राशि हुने श्रोता।

श्रोता, मैले तपाईँको बाह्रैवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलै राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र जसको जन्मदिन पड़ेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ संघको सबबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
2: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
8: असार पहिलो हप्तादेखि।
7: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236019 र 98520161612।
9: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आन खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान
7: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
8: असार पहिलो हप्तादेखि।
7: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220330, 0265236119 र 98521600।
9: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आँख खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान जिल्ला अस्पताल संखुवा सभा। साथै प्रति बिरामी रु 1500 यातायात खर्च समेत उपलब्ध गराइनेछ र बिरामी र एकजना कुरुवाको लागि खाना बस्नको समेत उचित व्यवस्था गरिएको छ। थप जानकारीको लागि 98421-10719। जिल्ला अस्पताल संखुवा सभा।
10: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदबारीमा डाक्टर उमर बिन नयतद्वारा यनिक 2063 जेठ 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराइ स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यनिक 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-4-55-747-029-5-63-040 र 98-07-00-1-555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सम्खुवा सभा।
4: के तपाईँ दाँतको समस्याले हैरान?
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। तपाईँको प्रतीक्षाको घड़ीलाई समाप्त पार्दै सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम एकै साथमा प्रसारण भइरहेको छ। तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई नियमित रूपमा सुन्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जिज्ञासाहरू हामीसँगबाट लिन सक्नुहुन्छ। जानेका कुराहरू हामी तपाईँलाई सिकाउँदै जानेछौं। शास्त्रको आचरण, शास्त्रको नियम पालनाहरू लगायत विभिन्न कुराहरूको जानकारीको साथमा उपस्थित छौं। सदाको झै पञ्चाङ्ग पनि बताउनेछौं, राशिफल पनि बताउनेछौं र तपाईँसँग ढिलो नगरिकन फोनमा फटाफट रूपमा कुराकानी गर्छौं। दुईटा नम्बर तपाईँलाई थाहा छ, 98453 97658 र 98143 76 1 सीधा रूपमा तपाईँहरू मेरो कुराकानी रहनेछ। कार्यक्रम सुनिरहनु भएको छ नम्बर थाहा छ, हामीलाई हुम्लाबाट पनि कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई डोल्पाबाट पनि कार्यक्रम सुनिरहनु भएको छ, हामीलाई तेह्रथुमबाट पनि कार्यक्रम सुनिरहनु भएको छ, पाँचथरबाट पनि कार्यक्रम सुनिरहनु भएको छ, दार्चुलाबाट पनि कार्यक्रम सुनिरहनु भएको छ, लगायत विभिन्न हिमाली क्षेत्रहरूबाट र तराईतिरबाट, बाराबाट, सर्लाहीबाट, कञ्चनपुरबाट भनेको सप्तरीबाट, हामीलाई सबै झापाबाट, सबै जिल्लाहरूबाट हामीलाई यताउतापट्टि गयो भने कञ्चनपुरबाट भनेको कञ्चनपुर, धनगढ़ी सबै ठाउँबाट कार्यक्रम सुनिरहनु भएको छ। तर तपाईँलाई लाग्छ दुईटा नम्बरमा फोन गर्नुहोला, साल, महिना, गते, समय, बार, जिल्ला अनिवार्य रूपमा चाहिन्छ। तपाईँ मलाई भेटेर आउनुहोस् अथवा रेडियोबाट हेराउनुहोस्, चिना हेर्ने हो, भेटेर तपाईँको अनुहार हेरेर म तपाईँलाई बताउन सक्दिनँ। त्यसो भएको हुँदा तपाईँ यतिखेर जहाँबाट सुन्दै हुनुहुन्छ तपाईँको आफ्नो आफन्तहरूको बारेमा साल महिना गते समय छ भने फोन गर्न सक्नुहुनेछ। एउटा कुरा सकभर अरूको लागि फोन नगरिदिनु होला, आफ्नै लागि गर्नुहोला। अरूको लागि तपाईँले फोन नगरेपछि उहाँलाई फोन गर्न आउनुहोस्, उहाँको फोन लागिहाल्छ। तपाईँले धेरै फोन गर्नुभयो भने तपाईँको मात्रै लाग्न सक्छ, अरूको त्यत्तिकै हुन्छ। त्यही भएर तपाईँले फोन बन्द गरेपछि अर्काको पालो अटोमेटिक रूपमा पर्छ। त्यसो भएको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, दुईटा नम्बरमा फोन गर्नु, 98453 97658।

9841426761 सिधा सम्पर्कमा तपाईँ रहन सक्नुहुन्छ। हामी यतिखेर खादबारीबाट शंखुवासभा जिल्लाको खादबारीबाट रेडियो शंखुवासभाको स्टुडियोबाट कार्यक्रमलाई सञ्चालन गरिरहेको तपाईँलाई अवगत छ। सज्जनहरू आउन थाल्नु भएको छ, आइरहनु भएको छ, हिजो पनि राम्रो उपस्थिति भयो। नातिकन आउनुहोला भनिरहेको छु, आउन पनि आउनु तर नातिकन आउनु, अझै पाँच सात दिन हामी रहन्छौ भन्न खोजेको। तपाईँहरू आउन्जेलसम्म रहन्छौ, रेडियोबाट तपाईँलाई जानकारी गराउँछौ। तपाईँहरू आउन छोड्नु भयो भने अब आउन छोड्नु भएको छ, अब आउनु भएन भने चाहिँ हामी जान्नुपर्छ भनेर म तपाईँहरूलाई जानकारी पनि गराउँछु है। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छौ, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

0: आज मिति 2083 साल हो। आज जेठको 19 गते मंगलबार। तदनुसार ईस्वी सन् 2026 जुन 2 तारिक नेपाल सम्मत 1146 अनलागा रौद्र नाम संवत्सर रहेको छ। श्री सूर्य उत्तरायणी ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष सूर्य उदयमा आज द्वितीय रहेको छ। 30:36 बेला साँझको 5:25 रहन्छ। तत्पान्त भने तृतीय रहनेछ। मूल नक्षत्र 39:42 बेला 21:03 आज मूल परेको रहेछ। तर अधिक माझ भएकाले मूल शान्ति गर्न मिल्दैन। साध्य युग 4:24 बेला वबकरण 60:00 बेला आज आनन्दादि युगमा छत्र युग रहेको छ। आजको दिनमानको समय 34:20 बेला बिहान सूर्य उदय 5:20 जाँदा भयो। साँझ सूर्यास्त 6:54 रहनेछ। अब पालो तपाईँको ग्रह गोचरको रहनेछ। यो ग्रह गोचरमा आजको दिनमा सूर्य वृष राशिमा रहेका छन् भने चन्द्रमा धनु राशिमा रहेका छन्। मंगल ग्रहको अवस्था यतिखेर हेर्दा मेष राशिमा छन्। बुध ग्रह यतिखेर हेर्दाखेरि बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र यतिखेर हेर्दाखेरि मिथुन राशिमा रहेका छन्। त्यस्तै गरेर शनि मीन राशिमा रहेका छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अब जानकारी गराउँ आजको राशिफलले के भन्छ। तपाईँको राशिफललाई कसरी आजको दिनले व्यतीत गराउन सक्छ अथवा आजको ग्रह गोचर अनुसार 12 नक्षत्र यो करणको आधारमा तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि भाग्य स्थानमा चन्द्रमा धर्म कर्ममा रोचे बन्नेछ। प्रशंसा तपाईँको धेरै रहनेछ। काममा सफलता हात पर्ने योग छ। वृष राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। काममा सफलता मिल्नुका साथसाथमा पारिवारिक जनबाट पनि शुभ रहेको छ। मिथुन राशि हुनेको लागि यतिखेरको ग्रहमा हेर्दा सातौं घरको चन्द्रमा यात्रा शुभ रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। नगरीका कामहरू पनि बन्दै जान सक्ने योग र सम्भावना आजको ग्रहमा संकेत देख्न सकिन्छ। लामो दूरीको यात्राहरूमा पनि सहज आजको राशिबाट संकेत मिथुन राशिलाई देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनबाट ग्रहमा हेर्दा लग्नमा बृहस्पति रहेका छन्। छैटौं ग्रह छन्। सामान्य काममा कहिलेकाहीँ विवाद हुन सक्छ। धार्मिक कृत्यहरूमा मन जान सक्छ। गुरूजनहरूको सेवा र सत्कारमा मन तल्लीन रहनेछ। अधुरा कामहरू पूरा हुन्छन् तर काममा भने अलिकति अल्छ्याइ हुन सक्छ। कारण हो छैटौं चन्द्रमाको कारणले गर्दा कहिलेकाहीँ खानपिनमा पनि साथ नदिन सक्छ। ग्रहले विशेष ध्यान दिँदै अगाडि बढ्नु। ओम सम शनिश्वराय नमः जप गर्नु राम्रो हुन्छ। सिंह राशि हुनेको लागि राहुको दृष्टि तपाईँको राशिमा हुँदा पेट र टाउकोमा असाध्यै धेरै दुखाउन सक्छ तर पढ़ाईमा मन जान सक्छ। आमा बुवाको साथ सान्निध्यमा दिनहरू व्यतीत रहन सक्छन्। स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहनेछ। कन्या राशि हुनेको लागि पठन पाठनमा कमजोरी हुन्छ। खेलकुदका क्षेत्रमा दौड़धूपका कामहरूमा तपाईँको लागि असाध्य राम्रो रहनेछ। साथीभाइसँग नयाँ ठाउँको भ्रमण गर्ने युग पनि रहन्छ। खर्च आमदामी भन्दा वृद्धि हुने भएकाले विशेष सावधानी अकस्मात अगाडि बढ़नु। सातौं शनिले कहिलेकाहीँ खुट्टाको समस्याहरूलाई निम्त्याउन सक्ने भएकाले ओम सम शनिश्वराय नमः मन्त्र जप गर्नु अथवा ओम नमः शिवाय जप गर्नु राम्रो हुन सक्छ। आजको दिनमा तुला राशिको लागि भने पराक्रम बढ़ने योग छ। जग्गाको काममा सफलता मिल्नेछ। भाइ भाइमा सम्बन्ध सुधार भएर जाने योग छ। स्वास्थ्यले साथ दिँदा आजको दिन हर्ष र उल्लासका साथमा दिन व्यतीत मन प्रसन्न रहनेछ। वृश्चिक राशि हुनेको लागि सातौं सूर्यले सरकारी जागिरमा राम्रो गराउँछ। धनस्थानमा चन्द्रमा छ। वाणिज्य कर्ममा शेयर बजारमा लगानी गर्दा शुभ मान्ने देख्न सकिन्छ। आजको दिनबाट तपाईँको लागि नयाँ कामहरूको पनि शुरूआत हुने योग राशिमा संकेत देख्न सकिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आँटेका थाकेका कामहरूबाट पनि सफलता मिल्नुका साथसाथमा मान्यजनहरूको आशीर्वाद प्राप्त रहने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिनेछन्। काममा सफलता मिल्दा मन हर्ष र उल्लास छ। लग्नमा चन्द्रमा हुँदा आजको दिन तपाईँको लागि धेरै कुरामा सहज हुन्छ। राम्रो दिन रहेको छ। मकर राशि हुनेको लागि काममा सफलता मिल्नेछ। गर्दै आएका हरेक काम कार्यहरूको लागि सहज हुनेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका काम बन्न सक्छन्। मकर राशिको लागि यतिखेर बाह्रौं चन्द्रमा भएकाले खर्च भने धेरै रहनेछ। वैवाहिक जीवनमा बाँधिनु भएको छ भने दाम्पत्य जीवनमा मनमुटाव झगडा अथवा कुराहरू नमिल्दा कता कता मनमा भने द्वेषभाव उत्पन्न हुन सक्ने योग छ। शनिलाई सम्झिनु, आजको दिनमा पिपलमा जल चढाउनु शुभ हुन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा लग्नमा राहु छन्। अलि कोरोपञ्जी स्वभाव हुन सक्छ। अधुरा कामहरू जबरजस्त काम बन्न सक्छन्। वैदेशिक यात्राहरू पनि शुभ रहेको छ भने काममा सफलता मिल्ने योग छ। र अन्त्यमा मीन राशि हुनेको लागि लग्नमा शनि टाउको समस्याले सताइरहन सक्ने योग रहेको छ। भाग्य राम्रो छ। घरमा अचानक अतिथिहरूको आगमनले मन पनि हर्षित रहने योग रहेको छ भने आजको दिनमा पशु चौपाय र कृषि व्यवसायमा लाग्नु भएको व्यक्तिहरूको लागि भने मनज्ञ धन आर्जन गर्न सकिनेछ।
1: के तपाईं भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। दैनिक रूपमा नेपालभरबाटकै साथमा तपाईहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको तपाईलाई हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142376 तपाईलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी रेडियो संखो सभामा यतिखेर कार्यक्रम सञ्चालन गर्दै गर्दा यतिखेर खानबारीमा आएको जानकारी सबैलाई छ। खानबारीमा हामी अझै 5-7 दिन रहने कुराको जानकारी पनि गराए भन्न खोजेको जति आउनुहुन्छ। हामी तपाईहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईसँग भएका जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर 98453 97658 र 98142376 हामीलाई तपाई सम्झिन सक्नुहुन्छ र यतिखेर कुराकानी गर्न सक्नुहुन्छ। अनि तपाईहरू खानबारीमा मलाई भेट्न आउन चाहनुहुन्छ भने आउनुहोला। बिस्तारी नआत्तिकन सकभर चिनाको जन्मसाल महिना गते समयहरू चाहिँ घरमै मम्मी बाबालाई सोधेर तयारी अवस्थामा आउनुहोला। यहाँ आएपछि पालो आएपछि अनि बल्ल आमालाई फोन हान्दा धेरै समय व्यतीत भइरहेको छ। त्यसो भएको हुँदा तपाईँहरू फोन गरेर आउनुहोला र हामीसँग प्रत्यक्ष रूपमा जोडिन पनि सक्नुहुनेछ। खानबारीमा केही दिनको बसाई रहनेछ। तपाईँ चाँदनी चोकमा रहेको होटल होराइचरमा तपाईँ प्रत्यक्ष रूपमा हामीलाई भेट्न सक्नुहुनेछ। विशेष गरी चिना लेख्नु परेको छ भने आउनुहोला। चिना लेख्न आउँदाखेरि आफ्नो आमाको नाम, जस्तै जसको चिना लेख्ने हो त्यो व्यक्तिको आमाको नाम, बाबाको नाम, स्थायी ठेगाना, जन्म भएको जिल्ला अनि कुन छोरा हो, पहिलो छोरा, दोस्रो छोरा, तेस्रो छोरा, सबै कुरा खुलाएर लेखेर अनि कपीमा लेखेर आउनुभयो भने हामीलाई धेरै कुरामा सहज हुन्छ, चाँडो हुन्छ क्या। तपाईँले गर्दा अरूलाई पनि चाँडो होस् भन्ने हाम्रो कामना हो। यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। दुईटा नम्बरमा कोही जिज्ञासुहरू आइसक्नु भएको छ। कुन जिल्लाबाट आउनु भएको छ, स्वागत उहाँलाई गरिहालौं। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? कावासोतीबाट बोल्दै हुनुहुन्छ। कावासोती भनेको कहाँ पर्यो? नवलपरासी। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुरको शुभ नाम के पर्यो?
1: मेरो नाम मौसम पाठक।
0: हजुर,
1: मौसम पाठक
0: बोल्दै हुनुहुन्छ। अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ मौसमजीले? कतिको सुन्ने गर्नुहुन्छ? आज कसको बारेमा हेर्नुहुन्छ त?
1: आज मेरो भाइको बारेमा।
0: भाइको साल महिना गते समय भनिदिनु त।
1: 67
0: साल कुन महिना? फटाफट भन्नु पर्यो है। असार महिनाको कति गते?
1: 4 गते शुक्रबार।
0: 4 गतेको शुक्रबार कति बजे?
1: 5:20
0: साँझ हो। कुन जिल्लामा? साँझ भनेको साँझ पर्ने बेला होइन। कुन जिल्लामा भयो जन्म?
1: मालुङ्गा
0: जिल्ला हो त। कुन जिल्ला हो?
1: स्याङ्जा।
0: नअत्याउनु अरे
1: हजुरसित बोल्दा के मन आत्तिएको कि?
0: होइन, आत्तिनु पर्दैन नि, केही हुँदैन त। गुरुबासँग बोल्दा झन् आनन्द आउनु पर्ने होइन, किन मन आत्तियो त? यो हजुरको भाइ हो?
1: भाइको छोरा हो।
0: भाइको छोरा भला
1: भदा।
0: भदाको लागि हेर्दाखेरि के देखिन्छ भने 67 सालको असारको 4 गते शुक्रबार, राशिको नाम चाहिँ टीकाराम नाम आउँछ। अनि के नाम हेर्नु भएको अहिलेसम्म चाहिँ, आजसम्म भन्नु त?
1: टुकराज
0: हुँदैन। 2067 सालको असार महिनाको 4 गते शुक्रबार 5:20 साँझको समयमा टीकाराम नाम आउँछ। अनि त्यो पनि फेरि स्याङ्जा जिल्लामा जन्मिने मान्छेको लग्न भने वृश्चिक लग्न देखिन्छ। लग्नको मालिक यतिखेर मंगल देखियो, मंगल घर बसेको छ। दशौं घरमा महालक्ष्मी योग परेको छ, साह्रै राम्रो छ। नवम छ कुण्डलीमा हेर्दाखेरि लग्न तुला लग्न देखिन्छ। तुला लग्नको मालिक शुक्र आफ्नै घरमा बसेको छ, असाध्य राम्रो छ। यस्तो मान्छेलाई घरमा सामान्यतया पितृको दोष परेको भन्ने गरिन्छ। सामान्य कोही अकालमा मृत्यु भएको दोषहरू देखिन्छ, किनभने नवांस कुण्डलीमा पनि सूर्य नीच छ र जन्म कुण्डलीमा पनि सूर्यलाई सूर्य ग्रहयोग लागेको छ। को मान्छे अकालमा मृत्यु भएको थाहा पाउनुहुन्छ? अकालमा भनेको कोही उमेरमै थाहा छैन, तपाईँलाई थाहा हुनुपर्ने, थाहा भएन भने ठिक छ, उता बुझ्नु होला। अहिले यहाँबाट हेर्दाखेरि तपाईँको छोराको लागि त्यस्तो नराम्रो ग्रहहरू छैन, सामान्य संकटको शान्ति गर्ने, पढाइमा राम्रै हुन्छ, महालक्ष्मी युग छ, पैसा धेरै कमाउने खालको युग परेको छ है। अहिले कति वर्ष हुनुभयो तपाईँको छोरा? के अरे भन्दा भन्नु त लु, 16 वर्ष? 16 वर्षको उमेरमा यतिखेर संकटा भन्ने कुरा चलिरहेको छ। संकटाको शान्ति गर्ने, संकटाको पूजा पाठहरू गर्ने, सूर्य ग्रहको शान्ति गर्ने, अरू केही गर्नु पर्दैन, राम्रो चिना छ, भाग्यमानी भला हुन्। भोलि पछि पैसा कमाएर फुपूलाई केही न केही सहयोग गर्छन् है। अरू केही छ? हजुर,
1: बाबु अस्ति आज 4 दिन भयो कि बाबु 12 बजे 12:15 भित्रमा,
0: हजुर
1: 12:30 बजे भित्रमा बाबु घर छोडेर हिँडे कि।
0: यो संकटा भन्ने ग्रह छ, मैले भनिन संकटा भन्ने ग्रह छ, पितृको दोष छ, सूर्य ग्रहण युग छ, यसलाई शान्ति गर्नु न भइहाल्छ। त्यस्तो अब यस्तो छ, अब हजुरले भन्नु खोज्नु भएको बा कतै कसैले मारिदियो का कतै मर्यो कि भन्ने शङ्का गर्नुभयो होला। यो 8 औं सूर्य हुने बित्तिकै मान्छे मरिहाल्ने होइन, संकटा हो, कहिलेकाहीँ त्यस्तो हुन सक्छ। संकटाको सूर्य ग्रहणको शान्ति गर्नु बेलैमा शान्ति गर्यो भने राम्रै हुन्छ। पहिले घरमा आउँदा पढाइ कस्तो थियो? यो होइन, सामान्य यो यस्तो हुन्छ क्या, कहिले काहीँ संकटाहरूमा बच्चाहरू बिग्रिन्छन्, संगत बिग्रिन्छ, त्यो भएर कहिले काहीँ कहीँसँग लेडीसँग बोल्नुहुन्थ्यो होला, कतै जानुभयो होला, त्यस्तो केही छैन, मरिहाल्ने खालको योग छैन। आयु दीर्घायु छ, आत्तिनु पर्दैन है, आयु चाहिँ दीर्घायु छ, नआत्तिनु होला। अरू के छ भन्नु त? बाबा मम्मीसँग पनि राम्रै छ, नराम्रो छैन, त्यस्तो अशुभ केही पनि छैन। अब तपाईँले के गर्नु पर्यो भने छोरो हराए पनि असार महिनामा, अहिले त गर्न मिल्दैन, यो भलाको लागि संकटाको र सूर्य ग्रहणको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू, रुद्री चण्डी, शान्तिका धाय पाठहरू गर्ने, नारायण कवचहरू पाठ गर्ने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ कि छुट्यौं? त्यस्तो आत्तिनु पर्दैन, मैले फेरि पनि भने अब कहिले काहीँ ग्रह लाग्यो होला, संकट लागेको छ, संकटले कहिले काहीँ प्रेम पर्यो होला, कतै गयो होला, एक दुई दिनपछि आउन सक्छन्, नआत्तिनु, ग्रह शान्तिहरू गर्ने तयारी गर्नु, भाकल गर्दै गर्नु भइहाल्छ। अहिले मृत्यु हुने खालको आयु छैन है। अहिले छुट्टिन्छु, राधे राधे। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा नवलपुरबाट बोलेर गइसक्नु भएको छ, हामी नवलपुरसँग पनि आज बोलियो। अब हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छौं, को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, सकभर हामीलाई 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्दै तपाईँ र तपाईँको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गर्छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। हे भगवान्, हाम्रो कुराकानी भने हुन सकेन, हामी निरन्तर छौं, तपाईँसँग भएका विभिन्न कुराकानीहरू गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु फेरि पनि हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर। हे प्रभु, राधे श्याम हजुर। हजुर राधे राधे। कोही हुनुहुन्थ्यो तर कुराकानी हुन सकेन। हजुर हजुर।
2: हेलो
0: राधे राधे। राधे राधे हजुर।
2: राधे गुरुबा।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बजाङदेखि देवीजामी हो।
0: देवीजी, अब तपाईँले सुरुमा हेलो भनिहाल्नु भयो, हेलो भनेको पाप लाग्यो तपाईँलाई, 5 चोटि जय श्री राम जय श्री राम भन्नु दलु गनी गनी।
2: जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम गुरुबा।
0: 4 चोटि भयो, अब 1 चोटि बाँकी नै छ।
2: जय श्री राम।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: साइपाल
0: एफएममा। दैनिक सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै सुन्ने गर्नु भएको छ कार्यक्रम?
2: म दैनिक सुन्छु गुरुबा।
0: दैनिक सुन्नुहुन्छ भने आज कार्यक्रममा आउनु भएको छ, म कहाँनिर ठ्याक्कै बसेको छु लु भन्नु त। खानबारीमा छु है, ठ्याक्कै थाहा पाउनु भएको छ। भन्नुहोस् अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: मेरो छोराको बारेमा गुरुबा।
0: छोराको साल महिना गते समय भन्नु त?
2: 2077 साल साउन महिनाको 26 गते सोमबार।
0: साउन महिनाको 26 गते सोमबार। कति
2: बजे? 7:47
0: 7:47 हो। अनि बिहान कि बेलुका हो?
2: बेलुका
0: साँझ बासा समय होइन। कुन जिल्लामा भयो जन्म?
2: बझाङ जिल्लामै हो।
0: बझाङ जिल्लामा हो। छोरा हो तपाईँको?
2: छोरा हो।
0: तपाईँको छोराको लागि अश्विनी नक्षत्रको चौथो पावबाट लाबाट नाम आउँछ, लाल कुमार नाम आउँछ, सप्तमीको दिनमा जन्म भएको रहेछ, मेष राशि हुन्छ, लग्न रहेको छ कुम्भ लग्न, कुम्भ लग्नको मालिक शनि, शनि ग्रह बसेको छ। एकादश स्थानमा अलिकति स्वास्थ्यमा धेरै समस्या आइरहेको देखियो लग्न कुण्डलीको आधारमा हेर्दा भने, नवांश कुण्डलीमा फेरि धनु लग्न देखिन्छ, लग्नको मालिक लग्नमै छ, असाध्य राम्रो। अलिकति पढ़ाईमा चाहिँ नवांश कुण्डलीबाट पनि राहुको दोष पर्यो, लग्न कुण्डलीबाट पनि राहु विद्यमान छ, यसो भएको हुँदा अलिकति पढ़ाईमा लेखाईमा धेरै ध्यान दिनुपर्छ, अध्ययन अध्यापनमा असाध्य कमजोरी हुन्छ। कति कक्षामा भर्ना गर्नुभयो छोरालाई?
2: एक
0: कलासमा। कति पढ्नुहुन्छ छोराले? कस्तो छ
2: पढाइ? राम्रोसँग सघाउँछ।
0: अनि कतिको जान्ने हुनुभएको छ है? ग्रहमा अब ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दाखेरि धेरै कुरामा शुभ हुने खालको युग परेको छ होइन। अब यो गुरु चन्द्रले पनि परेको छ, राहुको कवचहरू लाउनुपर्छ, नवांश कुण्डलीमा हेर्दा पनि त्यही देखियो, यतापट्टि लग्न कुण्डलीमा हेर्दा पनि त्यही देखिएको छ, ग्रहहरू बिग्रिएको छ, राहुका कवचहरू धारण गर्ने विषय भएर उपास्नु पर्ने हो, उपासेर केराको वृक्षमा पूजा गर्नुपर्ने हो, बिहिबार राम्रो हुनेछ है। के छ अरू विशेष?
2: अनि दिदीभाइसँगको सम्बन्ध?
0: दिदीभाइसँगको सम्बन्ध त्यस्तो नराम्रो छैन, राम्रै छ। मेन कुरा चाहिँ यसलाई पढाइमा अलिकति समस्या आयो, अध्ययन अध्यापनमा विशेष ध्यान दिनु पर्यो, अरू कुरामा ठिक छ है त।
2: अनि घरको वास्तु?
0: वास्तुको लागि घरमा ठिकै छ, नराम्रो छैन, बरु अलिकति ग्रहमा दोषहरू परेको छ। यो ग्रहको लागि चाहिँ शान्तिहरू गर्दै, ग्रहको लागि चाहिँ पूजा पाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: अनि बुवा आमाको सँगको सम्बन्ध?
0: बुवा आमासँगको सम्बन्ध, बुवा आमाको सम्बन्ध सबै कुरामा ठिक छ, आत्तिनु पर्ने ग्रह छैन है त। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा बझाङ बोलेर जानु भएको छ, बझाङबाट पनि कुराकानी भयो। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहन्छौ। 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। फोन गर्नको लागि दुईटा नम्बर प्रयोग गर्नु भएको छ र खाँदबारीमा आउँदै हुनुहुन्छ, अलिकति टाढाबाट आउँदै हुनुहुन्छ भने चाहिँ समय निकै भरपूर लिएर आउनुहोला। कहिलेकाहीँ एक दुईजना मान्छे यति बास बस्नुपर्छ क्या, पालो आउँदैन, राति परिदिन्छ। हिजो पनि हामीले 9 बजेसम्म चिन्ह, 9:30 भएको थियो होला हिजो, 9:30 बजेसम्म चिन्ह हेऱ्यौं हिजो पनि, 9:30 भएको थियो। अनि हेर के हुन्छ भने अब चिना हतार गरेर हेर्न पनि भएन, किनभने चिना भन्ने कुरा तपाईँलाई बुझाएर प्रष्ट तालमा हामीले बोल्नुपर्ने हुन्छ। तपाईँलाई हतार गरे पनि तपाईँले फेरि मलाई भोलि गाली गर्नुहुन्छ, गुरुले गएको बेकारमा केही हेर्नु भएन, बेकार गएको भन्नुभयो त राम्रो हुँदैन। बरु दुईजना मान्छेलाई राति पारिदिने तर बुझाएर चिना हेर्ने काम गर्छु मैले, सकभर मैले जानेको, मैले पढेको थोरै छ, त्यो थोरै पढेको मध्येमा मैले तपाईँहरूलाई राम्रोसँग बुझाएर हेर्ने प्रयास पक्कै पनि गर्नेछु। आदरणीय सज्जनहरू, हामी कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा नियमित रूपमा तपाईँहरूसँग कुराकानी गरिरहेका छौं। कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, कतिको सुन्ने गर्नुहुन्छ, यसो हामीलाई फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर पनि हामीसँग तपाईँ प्रत्यक्ष रूपमा आफ्ना जानकारीहरू राख्दै जानुहोला। कार्यक्रम प्रतिको तपाईँको माया र सद्भावको लागि सदैव ऋणी रहँदै कार्यक्रममा एकैछिन छोटो विश्राम, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: जो तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
5: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
5: नमस्ते संगीतमय पुराण वाचनका लागि पनि सम्झना सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम जो

0: ओम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। नियमित रूपमा तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। निरन्तर 8 बजेबाट 9 बजेसम्म हरेक दिन धेरै वर्षौंदेखि 10औं वर्षबाट तपाईसँग हामी रेडियोमा बोलिरहेका छौं। तपाईहरूलाई कुनै पनि धर्म शास्त्रको बारेमा तपाईलाई केही खोजमूलक कुराहरू चाहियो भने हामीलाई पनि त्यो खोज्ने क्रममा अलिकति अध्ययन भए पनि वृद्धि हुन्छ, त्यसको लागि हामीलाई काम दिनुहोला। जस्तै तपाईँलाई के को बारेमा जान्न मन लागेको छ त्यस्तो बारेमा भनिदिनु भयो भने हामी त्यसको बारेमा अध्ययन गरेर, किनभने कति कुराहरू शास्त्रमा धेरैवटा व्याख्याहरू पाइन्छन्, धेरैवटा ऋषिहरूका धेरैवटा कल्पहरूका मतहरू पनि छन्, मत मतान्तरहरूमा बाज्ने जुझ्ने काम भइरहेको छ शास्त्रमा। त्यसो भएको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, के काम गर्दै हुनुहुन्छ? मलाई हिजो के आयो भने एकजना व्यक्तिले फोन गर्नुभयो, म त्यसको लागि थोरै भनिहाल्छु, कहाँबाट फोन गर्नु मलाई याद भएन, होइन? अनि उहाँले के भन्नुभयो भने मेरो छोरा एक भाइ मात्रै हुनुहुन्थ्यो, अनि एक भाइ मात्रै छोराको विचार कता कता केही भएर मृत्यु हुन पुगेछ, अनि अरू कसैले पनि त्यहाँ कार्यक्रिया गर्ने सम्भावना भएनछ। अनि उहाँले आफैले काजक्रिया गर्नुभएछ छोराको, अनि अब अहिले फेरि गुरुहरूले भन्नुहुन्छ अरे छोराको चाहिँ वार्षिक के अरे मासिक गर्न हुन्न भन्नुहुन्छ अरे। यसरी मान्छेलाई भ्रममा पार्न हुँदैन, हो बाउले छोराको क्रिया नगर्नु, त्यसमा पनि जेठो छोराको धन नगर्नु भनेर शास्त्रमा उद्धृत छ। तर कस्तो खण्डमा भन्दा छोराको मृत्यु भइसकेपछि छोराको क्रिया अर्को मान्छेले भाइ भतिजाहरू आफन्तहरूले गरिदिए भने गर्ने सक्ने सम्भावना अथवा गर्ने गर्न मिल्ने सम्भावनाहरूले भयो भने बाबुले नगर्नु, तर अब कोही मान्छे छैनन् अनि बुवाले चाहिँ काजक्रिया गर्न हुँदैन भनेर त काजक्रिया रोक्न पनि हुँदैन, र काजक्रिया गरिसकेपछि मासिक पनि सबै कुराहरू गर्दै जानुहोला, रोक्न हुँदैन कर्महरू। अनि तपाईँले एउटा कुरा के बुझ्नु भने श्राद्धहरू अनिखेर चाहिँ कर्महरू वास्तवमा जसले क्रिया गरौ नि त्यही मान्छेले चाहिँ श्राद्ध गर्नुपर्छ भनेर शास्त्रहरूमा कता कता झिल्को पाइन्छ क्या, शास्त्रको इसारा हामीलाई त्यसरी गरेका छ। किनभने जस्तै कोही मान्छे मृत्यु भयो है, अब म एउटा कुरो भन्छु, एक दुई ठाउँमा त्यस्तो विवादहरू धेरै आएर हामीलाई फोन गर्नु भएको छ। जस्तै कोही एउटा तीन भाइ दाजुभाइ मध्येमा जेठो भाइको चाहिँ जेठो दाईको चाहिँ जायजनमा भएन, सम्पत्ति निकै थियो, सुन्नुहोस् है अरे कहानी, एकदम यो कहानी असत्य गाह्रो छ के। अनि जेठो भाइ बित्नुभयो मानौ उदाहरणको लागि, त्यस्तो कतै घटना घटेको छ, मलाई धेरैवटा ठाउँबाट यस्तो फोन पनि आइरहेको छ। जेठो भाइ बित्दाखेरि त्यो जेठो दाईको क्रिया माइलो भाइले पनि गर्न रुचाउनु भएन, होइन? अब त्यसपछि माइलो छोरा भाइको छोराहरूले झन् काजक्रिया गर्ने कुरै भएन बाबामा हुँदाखेरि, अनि त्यो जेठो मर्नेवालाको चाहिँ कान्छो भाइले काजक्रिया गर्नुभयो, बिचरा असाध्यै दुःख हुन्छ नि काजक्रिया भन्ने गर्न, होइन? काजक्रिया गर्नुभयो, एक वर्षभरि सेतो वस्त्र लगाएर आफ्नो दाजुलाई चाहिँ बाउ सम्मान मानेर चाहिँ एकदम सबै कुरामा विधिवत रूपमा गर्नुभयो, अनि वार्षिक पनि कान्छो भाइले गर्नुभयो, हरेक मासिक पनि गर्नुभयो, वार्षिक गरिसकेपछि हरेक सालमा कान्छो भाइले श्राद्ध गर्दै गर्दै गर्दै जानुभयो। अब कुरो आयो यहाँ सम्पत्तिमा, है शास्त्रले के भन्छ भने म अन्त्यमा भन्छु, पहिले यता कहानी भन्छु म तपाईँलाई। अनि कान्छो भाइले श्राद्ध गर्दै हुनुहुन्थ्यो गर्दै हुनुहुन्थ्यो, बीचमा सम्पत्तिको लोभले माइलो भाइले पनि म मेरो दाजुको श्राद्ध गर्छु तन नगर भनेर गर्न खोज्दाखेरि कान्छो भाइले भन्नु गुरुहरूसँग सल्लाह गर्नुभयो, कसले श्राद्ध गर्नुपर्छ त भन्दा जसले कर्म गर्यो, जसले चाहिँ वार्षिकसम्म कर्म गर्यो, जसले काजक्रिया गर्यो भनौँ, त्यसले चाहिँ सधैँभरि श्राद्ध गर्ने नियम छ। अनि त्यसो भइसकेपछि कान्छोले भन्नुहुन्छ म त किन छोड्दिएर म त श्राद्ध गरिरहन्छु, मैले काजक्रिया गरेको हो नि त भनेर चाहिँ गर्नुभयो जबरजस्त। अब जेठी आमा बाँकी हुनुहुन्थ्यो, अब जेठी आमालाई फकाउनु पर्यो किनकि सम्पत्ति छ त्यहाँ, होइन, उहाँको जायजनमा छैन। अनि अर्को भाइले, कान्छो भाइले मजाले काचकिरे गरिरहेको माइलो भाइलाई अब सम्पत्तिको बोझ चढेछ। अनि आफ्नो जेठी भाउजूलाई फकाउन थाल्नुभयो, भाउजू यति आउनु यति बसौँ, किनेकोले बस्नुहुन्छ र ए 12 लिला 27 लिला गरेर जेठी भाउजूलाई माइलो भाइले पाल्न थाले। माइलो भाइको छोराहरूले असाध्य मेरी आमा भन्न थाले, खेत छ नि त बिगो बिगा होइन, कति लाख पैसा होला त्यही त अनि भन्ने आजभोलि आमालाई, आफ्नै आमालाई त मान्छेले पाल्न छोडे, झन् अर्काकी आमालाई जेठी आमा कसले पाल्थ्यो र सम्पत्तिलाई पालेको होइन, हात पारन्जेल हो, हात पार्न छोडेपछि उसले पनि के हुन्छ थाहा छैन। अनि त्यस्तो भइसकेपछि त्यो कुरामा माइलो भाइले जेठी भाउजूलाई फकाएर आफ्नो घरमा ल्याउनु भयो, ल्याउनुहोस् अब। अनि भाउजूलाई के भन मोडे, ए भाउजू तपाईँ जुन घरमा बस्नु भएको छ त्यही घरमा ऊ हुनुभयो श्राद्ध, तपाईँ यहाँ बस्ने अनि तपाईँ तपाईँको श्रीमानको श्राद्धको दिन चाहिँ कान्छो भाइकोमा जाने, यो हुन्छ हुँदै हुँदैन, तपाईँको अन्नपानी छ, तपाईँले अलिअलि भए पनि हामीलाई पैसा दिनुहुन्छ, अलिअलि भए पनि तपाईँको यहाँ रासन पानी पर्छ, तपाईँको एक दुई हजार भए पनि पैसा मिसाउनु श्राद्धमा, यतै गरौँ यतै गरौँ भनेर बिचरा माइली भाइले श्राद्ध गर्न थाले। अब त मान्छेको श्राद्ध दुईतिर भयो, ल्याएरोस् है यहाँ बितन्डा, यो चाहिँ के भने पैसाले गराएको। अनि त्यो कुरामा विवाद भयो, दाजुभाइको भना भन भयो, तैँले सम्पत्ति खान गरिस् त सम्पत्ति खा, तर श्राद्ध म गर्छु भन कान्छोले, कान्छो इमान्दारी रहेछ क्या, हेर मानलाई तपाईँले सम्पत्ति खानु तर श्राद्ध चाहिँ म गर्छु, किनभने क्रिया मैले गरेको दाजु, यो शास्त्रको नियम यस्तो छ अरे भन्दाखेरि होइन, अब त्यो फेरि सिधै सम्पत्ति खान पनि त अर्कोलाई लाज हुन्छ नि त, होइन म गर्छु, मैले गर्न पाउनुपर्छ, मेरो पनि दाइ हो, मेरो पनि अधिकार हो, ए भना भन भयो, दाजुभाइको झगडा भयो। त्यो फोन हामीसँग आइपुग्यो अनि हामीले उहाँलाई भन्यौं, त्यसमा दुईटा कुरा हुन्छन्, शास्त्रले के बोल्छ भने जुन मान्छेले क्रिया गर त्यसले श्राद्ध गर्नु भन्छ शास्त्रले, अनि सम्पत्ति कसले खाने त अब यहाँ समस्या यहाँ छ क्या, बिचरा चाहिँ ठुली भाउजू भनौँ न है, जो मर्नुभयो उहाँको पत्नी, अब बिचरा अल्लमल्ल ल्याएरोस् है, कान्छाका छोराहरूले अब त चिप्लो घर छोडे, चिप्लो घट्दैनथे किन उनीहरूलाई सम्पत्तिले पुगिरहेको थियो, माइलो अलि लोभी लोभी थियो क्या, माइलाका छोराले फकाउन थाले, ठुली आमा भनेका छन् यता गरेका छन् दुई तिन सयको साडी किनिदिइरहेछन् उता भोलि आउँछ नि त करोडौंको सम्पत्ति, ए फकाउन थाले। हामीलाई फोन आज हामीले के भन्यो भने वास्तविक भन्ने हो भने जसले काजक्रिया गरो जसले श्राद्ध गर्छ त्यो श्राद्धको अधिकारी हुन्छ, अंश पाउनेवाला मान्छे रहेछ। अब अर्को समस्या आयो, शास्त्रले के भन्छ, काजक्रिया जसले गर त्यसले श्राद्ध गर भन्छ, अर्को कुरो जसले त्यसको सम्पत्तिको अंश पाउँछ त्यसले श्राद्ध गर भन्छ, त्यहाँ दुविधा पर्यो। ल हेर्नु है अब समस्या, वास्तवमा त्यहाँ के गर्नु पर्थ्यो भने जेठी आमाले बाउको भाग चाहिँ कान्छा भाइलाई दिनु पर्थ्यो, अनि आफ्नो भाग चाहिँ अब तिमीहरूले मलाई पाल्छ भने मेरो भाग तिमीहरूलाई पाउँछौ, कान्छो भाइले चाहिँ मेरो श्रीमानको चाहिँ काजक्रिया गर्नुभएको दियर बाबुले उहाँलाई पनि मैले दिनुपर्छ सम्पत्ति, अनि उहाँले नि श्राद्ध गर्नुपर्छ भन्ने भए कति राम्रो हुन्थ्यो, कति राम्रो हुन्थ्यो। त्यो अहिले पनि विवादित छ, मलाई थाहा छ त्यो कुरा है, मसँग सम्पर्कमा रहिरहने मान्छेको कुरा हो यो। त्यसो भएको हुँदा शास्त्रले भनेका कुराहरू पनि मान्नुपर्छ, अलिकति भए पनि केही न केही सम्पत्ति दिएर जसले काजक्रिया गरो त्यसैले चाहिँ श्राद्धहरू गर्ने हो, त्यसैलाई केही न केही अंशहरू चाहिन्छ है हजुर। त्यही भएर बाबाहरू आमाहरू सुन्नु है, आएर बाबा आमाहरू अलिअलि भए पनि सम्पत्ति कमाउनु किन गुरु भन्नु होला, फेरि तपाईँको छोराले काजक्रिया गर्न तपाईँको छोराले तपाईँको श्राद्ध गर्न अंश नभइकन हुँदैन रहेछ, बुझ्नुभयो, किन नहोस्, पहाड़को खेत एउटा गरा भए पनि होस्, एक धुर दुई धुर भए पनि होस्, तपाईँको नामको सम्पत्ति अंश भनेर दिनुपर्छ। त्यही भएर त्यो अंश दिनुभयो भने छोराहरूले तपाईँको श्राद्ध गरेको खुसीले तपाईँले पाउनुहुन्छ। अंश चाहिँ कान्छो छोरालाई मात्रै हो त्याइदिने, जेठोलाई चाहिँ जेसुई गर भनेर रिसाउनु भयो भने जेठो छोराले गर्ने श्राद्धहरू तपाईँले पाउनुहुन्न, तपाईँलाई दुःख हुन्छ भोलि। त्यही भएर दाजुभाइले पनि मिलिमिली बराबरी सम्पत्ति लिनु आमा बाउको, बुझ्नुभयो, तर म गरेर हेर्नुहोस् पितृलाई ठगेर अहिले दुईटा गरा धेरै लिएर दुई कठा धेरै लिएर भोलि त हुँदैन नि हजुर, त्यसले पुग्छ त, तपाईँलाई अहिले कसैले 10 कठा खेत दिएर तपाईँलाई पुग्छ, तपाईँले गरी खान सक्नु भएर नि हुन्छ, 10 कठा खेत पनि पुग्दैन हजुर, ढङ्ग चाहिन्छ ढङ्ग है, त्यही भएर थोरै भए पनि ढङ्ग मिलाएर गऱ्यो भने काम हुन्छ। त्यसो भएको हुँदा शास्त्रका आचरण शास्त्रका कर्म हामीले बुझ्नुपर्छ, छोराहरूलाई अलिअलि भए पनि सम्पत्ति अंश दिनुपर्छ है, भलै उसको चाहिँ बारी मात्रै भओस्, बारीको चिरा लाउनु चार चिरा, एक एकवटा घर बन्ने भए पनि भयो, अथवा आदि आदि दुई दुई कोठा घर बन्ने भए पनि भयो क्या, सम्पत्ति नै भाग लगाइदिनु होला। अरू एउटा कुरा यहाँ के आउँछ भने, एक भाइ छोरा काठमाडौँतिर बस्ने, विदेशतिर बस्ने, ए उतै घर बनाउने टन्न कमाएका हुन्छन्। अर्को भाइ कहिले अलिकति त्यस्तै हुन्छ नि त, ग्रहको खेल। अर्को भाइले गरिब गरिब हुन्छ, कतै जान सकेनन्, गाउँ घरमै बसे। त्यही दुईटा बारी छ जम्मा, भनौँ न पहाड़तिर मानव उदाहरणको लागि दुई कठा जग्गा थियो। कान्छो भाइ चाहिँ त्यही घरमै बस्यो, अथवा कान्छो माइलो जे भयो भने एक भाइ चाहिँ त्यही घरमै बस्यो, एक भाइ काठमाडौँ अमेरिका अस्ट्रेलिया गएर सम्पत्ति थोरै माम कमाउनु भयो। अब त्यो घरमा बाबाले आमाले मात्रै होइन, त्यो कमाउनेले पनि के भन्छन् भने, ठिक छ बाबाजी अथवा आमाजी, आमा माता पिता, मैले यता बसेर पैसा कमाएको छु, मलाई अंश चाहिँदैन, भाइले गरी खाओस्, भाइलाई नै होस् सबै दिनु, म यतिको खुसी चाहिँ भइगयो नि, किन अंश लाउनु परेर, बरु केही पर्यो भने भन्नु, म एक दुई लाखमा बरु उल्टै भाइलाई पनि थपिदिउँला भन्नु भन्ने अवस्था आउँछ कहिले काहीँ। त्यस्तो खण्डमा पनि बाउ र आमाले के बुद्धि र के जुक्ति लाउनु पर्यो भने, जति कमाए पनि आखिर त्यो बारीको दाम त एक दुई लाख त हुन्छ पहाड़तिर, थोरै त हुन्छ होइन, थोरै भए पनि अथवा धेरै भए पनि त्यो अमेरिका बस्ने भाइको नाममा पनि पास गरिदिनु अंश भनेर, भलै त्यो भाइले भोलिका दिनमा त्यो कान्छोलाई दियोस् अथवा यहाँ हुनेलाई पछि फेरि पास गरिदियोस् अथवा जे गरोस् त आफ्नो कुरा भयो। अनि त्यो अंश लिनेवाला छोराहरूले पनि बाउको मैले कमाएँ भनेर पितृको अंशलाई नकार्यो भने त्यसलाई फेरि पितृले सराप्छ, ए तँलाई मेरो चाहिएन भनेर फेरि बाउले माथिबाट के भन्छन् फेरि थाहा छ। त्यसो भएको हुँदा तपाईँहरूले यो अंश लिनेमा र अंश दिनेमा असत्य ध्यान दिनुपर्ने हुन्छ है हजुर। बरु भाँडाकुँडा भाग लाउँदाखेरि एकतिरबाट दिए हुन्छ, तर अलिकति भए पनि पुर्खौली सम्पत्ति थोरै क्या, मैले भने नि दुई धुर तीन धुर भए पनि चाहियो क्या हजुर, त्यस्तो चाहिँ अनिवार्य रूपमा गर्नुपर्छ है त। यो एउटा महत्वपूर्ण कुरा, एउटा कतै घटेको घटनाको बारेमा पनि तपाईँलाई मैले जानकारी गराएँ, यस्तो घटनाहरू घट्छन्, अलिकति तपाईँलाई शास्त्रले लेखेको कुराहरू पनि जानकारी गराए। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, नियमित तपाईँहरूसँग कुराकानी गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट मन्दिराजी बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नुभयो मन्दिराजी?
1: मैले यो रेडियो इन्द्र सरोवर हो।
0: इन्द्र सरोवर दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ झुकिएर?
1: दैनिक रूपमा सुन्छु, अनि कति कल गरे हजुरले रिसिभ गर्नु भएन, बल्ल
0: ए लु त अहिले कार्यक्रममा आउनु भएको छ। कसको बारेमा हेर्नुहुन्छ?
1: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय सबै थाहा छ? लु भनिदिनु त, कति सालमा जन्मिनु भयो?
1: 2072
0: साल। कुन महिना?
1: वैशाख महिनाको 26 गते शनिबार।
0: 26 गते शनिबार कति बजे?
1: बिहानको 7:31 मकवानपुर जिल्लामा।
0: 7:31 मकवानपुर जिल्लामा बिहान हो
1: हजुर।
0: यो छोरा कि छोरी भन्नुभएको थियो कि? छोरा। ल छोरा पाउनु भएछ तपाईँलाई पनि बधाई छ। 72 सालको छोरा, राशिको नाम चाहिँ ढाका राम, धनु राशि हुन्छ। के राशि अनि गर्नु भएको छ छोराको? यहाँबाट हेर्दाखेरि के हुन्छ भने, 72 सालको वैशाखको 26 गते 7:31 बिहान जन्मेको बच्चाको ढाका राम नाम आउँछ है, ढकनी ढ, त्यही भएर पढायो नि ढाका टोपीको ढ है, ढाका राम नाम आउँछ। पूर्व साला नक्षत्रको चौथो पावबाट धनुराशि हुन्छ। लग्नमा मंगल छ, अलि रिसाउँछ क्या, छोरो पनि रिसाउने, आमा पनि रिसाउने, बाउले कसरी सहेर बसे होला नि त मेरी बाबै है, के हो? तपाईँ पनि धेरै रिसाउनुहुन्छ हो? तपाईँ पनि धेरै रिसाउनुहुन्छ अरे हो? अब आजदेखि यो रिसलाई कन्ट्रोल गर्न अरू केही गर्नु पर्दैन। बिहान उठ्ने जुरुक्क जुरुक्क ओछ्यानबाट झरेर भुइँमा बस्ने, अनि मजाले घाम उदाउनेपट्टि फर्केर धेरै अब गाउँघरतिर काम गर्नुपर्ने होला, समय नहोला, कम्तीमा पनि कहिले काहीँ 5-10-15 मिनटसम्म ओ भनेर जपेर बस्नुभयो, मजाले पनिजी ठोकेर बसेर दुईटा हातले दुईटा घुँडापट्टि राखेर रा, चोरी अमलेर बुढी अमलेलाई छुवाएर अनिखेर तपाईँले जो आँखा चिम्मा गरेर ओम जप्ने गर्नु, तपाईँको मन शान्त हुन्छ, रिस उठ्दैन। एउटा एक नम्बरमा, अर्को नम्बरमा तपाईँको घरको पूर्वपट्टि फर्किँदा देब्रे हातपट्टिको साइडमा खाना पकाउने ठाउँ राख्नु भएको छ, आगो बल्छ, त्यहाँ पनि तपाईँको घरमा रिसै रिस मात्रै हुन्छ हो। अब तँ पनि हटाउनु पर्यो। छोराले पढाइमा राम्रो गर्नु भएन, राहु भन्ने ग्रह बसेको छ, छोरालाई कान बोल्नु पर्ने भयो, 7 वर्षदेखि 15 वर्षसम्म संकटा भन्ने ग्रह पनि चल्यो, पढाइमा असाध्य कमजोरी हुने भयो, पढाइमा पनि धेरै ध्यान दिनु पर्यो, यो पनि हो। अब अर्को कुरा, अब यो राहु के अरे संकटा ग्रह छ, विद्या स्थानमा गएर राहु छ भने कसरी पढ्छ त? शान्ति गर्नु पर्दैन? अब शान्ति गर्दा पैसा खर्च हुन्छ है, बाजेलाई पैसा दिनु भन्दा त बरु झ्याम्मा ल्याएर 5 रु लिएर खाने होइन। त्यही अन्त कुरो, अब अर्को कुरा छ, तपाईँको छोराको चन्द्रमा अष्टम स्थानमा छ, अष्टम स्थानको चन्द्रमाले कहिले काहीँ मान्छेलाई चिसो, निमोनिया, पानीमा डुब्ने अथवा हुन्छ नि त्यस्तो अलिअलि अलिअलि अशुभ अशुभ घटना हुन्छ, यसलाई हामीले भन्दाखेरि चाहिँ अलि आयुकर्मी हुन सक्छ है, कहिले यहाँ खड्गो आउँछ भन्छन् नि गुरुबार होइन, यो एकदम ध्यान दिनुहोला। 9 वर्षदेखि 19 वर्षमा चन्द्रमा पनि चलिरहेको छ, अलिकति अशुभ हुन्छ, त्यसमा पनि विशेष गरी 15 वर्षदेखि 16 वर्षमा यतापट्टि विंशोत्तरीमा चन्द्रमा चल्छ, यतापट्टि योगिनीमा पनि मंगला चल्छ, मंगला र चन्द्रमा चाहिँ एउटा पति पत्नीको योग हो होइन, यसलाई स्वामी पत्नीको ग्रह पनि भन्ने गरिन्छ। त्यसो भएको हुँदा यो त्यो बेला अलिक धेरै ठूलो खड्गहरू आउन सक्छ, बेलैमा हनुमान चालिसा दैनिक पाठ गर्ने, पूर्णिमाको दिन व्रत बस्ने, अनि फेरि हनुमान कवचहरू धारण गर्ने, ओम हम हनुमते रुद्रात्मकाय हुम फट भन्ने मन्त्र जप गर्ने, अनि अष्ट चिरञ्जीवीको पूजा गर्ने, सकभर 8 चन्द्रमा हुने सबैले गर्ने हो, कति ठाउँमा हामीले भन्न बिर्सेका हुन्छौ। तपाईँको चाहिँ जेठ महिनाको कृष्ण पक्षको षष्ठी भन्ने तिथिमा अष्ट चिरञ्जीवीको पूजा गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। केही छ बाँकी? जीरो अङ्ग राम्रो हुन्छ, सबैभन्दा पहिलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, राम्रोसँग शान्ति गर्नुहोला। विद्यालय अलिकति आयुमा कमी कमजोरी हुन्छ, राहु संकटहरूको शान्ति गर्ने, हनुमान कवचहरू धारण गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर मकपानपुर बोलेर गइसक्नु भएको छ। हामी अब तपाईँसँग इन्द्र सरोवरमा कार्यक्रम सुनिरहनु भएको रहेछ, धेरैले हामीलाई त्यहाँबाट कहिलेकाहीँ फोन गरेर कार्यक्रम बजेन भन्ने गुनासो पनि गर्नुहुन्थ्यो। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ मेरो देउता?
2: म बझाङबाट आयुष बोहरा बोल्दैछु।
0: आयुष बोहरा, बझाङको कुन ठाउँमा हुनुहुन्छ आयुषजी यतिखेर?
2: म बङ्गालमा।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो सिरकुरो।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भनिदिनु, अनि अर्को कुरा भनिहाले पहिले, पछाडिपट्टि बजेको रेडियोलाई अफ गर्नु भएन भने फोन बीचमै डिस्कनेक्ट हुन सक्छ, ध्यान दिनु है।
2: 2060 साल
0: कुन महिना?
2: मार्च महिनाको 28 गते।
0: के बार परेको थियो?
2: बुधबार 2:30
0: दिउँसो कि राति?
2: दिउँसो।
0: कुन जिल्लामा जन्मिनु भयो?
2: बझाङ।
0: तपाईँको आफ्नै हो यो होइन?
2: हजुर।
0: राशिको नाम हेर्दा चित्रा नक्षत्रको दोस्रो पावबाट नाम जोडेको देखियो, राशिको नाम पोबाट पोषण नाम आउँछ, कन्या राशि हुन्छ। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने लग्नमा शनि अलि एकोर हुनुहुन्छ, रिस धेरै उठ्छ है, दाँत बिग्रिसकेको छ, दाँतमा खिया लागेछ हो।
2: हजुर, रिस चाहिँ उठ्छ गुरु, अब दाँतमा त्यस्तो समस्या त केही छैन।
0: दाँतमा एकदम कि पहेँलो हुने कि चाहिँ दाँत बिग्रिने, या त दाँतमा समस्या देखिन्छ त हजुर? केही पनि भएन सकभरमा आओस्, राम्रै भयो। अब यहाँबाट हेर्दाखेरि अलिकति ग्रहमा दोष परेको छ, अङ्गारक युग छ, छाला चिलाइरहने, रगतमा समस्या आउने हुन्छ। 8 सूर्य पनि रहेछ, फेरि शनिको घरमा बसेको सूर्यले कहिलेकाहीँ हड्डीहरू दुख्ने होइन, हड्डीहरू फुट्ने खालको समस्याहरू हुन्छ। विशेष हिसाबमा ध्यान दिनुहोला। तपाईँ 60 सालको मान्छे 23 वर्षको हुनुभएको छ, 21 वर्षसम्म चाहिँ तपाईँलाई राहु पनि चलेछ, उल्का पनि चलेछ, अहिले चाहिँ राहु पनि छैन, उल्का पनि छैन, पहिलेभन्दा धेरै सुखी बन्नुभयो। तर मंगलबार लसुन प्याज मात्रामा सुखान छोड्ने, हनुमान चालिसा र गणेशको पूजाहरू गर्ने गर्नुभयो भने असाध्य राम्रो हुन्छ है। दाजुभाइसँगको सम्बन्ध राम्रै छ, तपाईँको नराम्रो कुराहरू छैन, आमा बुवा सबै राम्रै छ, सबै कुरा ठिक छ। अलिकति टाउकोमा समस्याहरू आउँछ, दाँतहरू बिग्रिन्छ, विशेष ध्यान दिनुहोला, यो शनिले गर्दाखेरि भएको हो होइन, बुझ्नुभयो कि भएन?
2: हजुर
0: त्यही भयो अलिकति यसलाई विशेष ध्यान दिनु होला राम्रो हुन्छ है।
2: अनि रङ
0: कस्तो तपाईँको लागि सबैभन्दा राम्रो रातो रङ राम्रो हुन्छ, सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ, एक अङ्क राम्रो हुन्छ है त।
2: भविष्यमा के गर्दाखेरि राम्रो होला गुरु?
0: तपाईँको लागि सबैभन्दा राम्रो अङ्गारकीको शान्तिहरू गर्ने, प्राविधिक क्षेत्रमा कस्मेटिक क्षेत्रमा अगाडि बढ्ने अथवा के भन्छ यसलाई फेन्सी आइटमहरूमा अगाडि बढ्ने, व्यापार बिजनेसहरू गरेर अगाडि जाने है। अरू केही छ? राधे राधे। हामीसँग हुनुहुन्थ्यो बझाङबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, आज खाँदबारीबाट चाहिँ फोन आएन। अब किन आएन भने हिजो अस्तिसम्म चाहिँ यहाँ नआएर फोन गरा गरी गर्नुहुन्थ्यो, अब त गुरु आउनु भएको छ ढुक्क भएर जाने भन्नुहुन्छ अरे क्या होइन। तपाईँहरू आउन सक्नुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै भेट्न सक्नुहुन्छ, खाँदबारीमा रहेको चाँदनी चोक सबैलाई थाहा छ होइन, अथवा तपाईँले चाहिँ चाँदनी चोकबाट थोरै पूर्व भनेको चाँदनी चोकैमा हो क्या, त्यहाँबाट पूर्वपट्टिको पहिलो ठूलो घरमा होटल होराइजन लेखेको छ, तपाईँ त्यहाँ सोधेर पनि आउन सक्नुहुन्छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्नको लागि खाँदबारीमा आउन सक्नुहुन्छ। केही दिन हामी तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग हामी कुराकानीमा रहनेछौं र तपाईँसँगका विशेष जानकारी लिनेछौ। खानपानीमा कति दिन बस्नुहुन्छ गुरु भनेर सोध्नु भएको छ। अब मैले ठ्याक्कै भन्नुपर्दा आज भोलि पर्सि निको पर्सि होइन, हामी 5 दिन पनि बस्छौं, 7 दिन पनि बस्छौं, 10 दिन पनि बस्छौं। तपाईँको उपस्थिति र तपाईँले हामीलाई आउने भनेर फोन गर्नुभयो भने हामी तपाईँसँग भेटेर कुराकानी गर्ने प्रयास गरि नै रहन्छौं। त्यसो भएको हुँदा तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा भेट्न र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न खाँदबारीमा चाँदनी चोकबाट फूलपाती चोक जाने बाटोको पहिलो घर भनेको चाँदनी चोकैमा भनिनुहुन्छ त्यो घरलाई, त्यसरी हामीसँग भेटघाट गर्न सक्नुहुन्छ। अलिकति समय भने लिएर आउनुहोला, कहिलेकाहीँ बास भर्नु पर्यो भने आफ्नो दाई भाइ मामा भान्जाहरूलाई यसो म पनि आउँदैछु है, त्यहाँ गुरु आउनु भएको छ, पालो आएन, राति पर्यो भने त्यति यसो माम खानुपर्छ है भनेर भन्दै पनि गर्नुहोला। आजको लागि कार्यक्रमबाट यिनै जानकारीका साथमा आज्ञा चाहन्छु, भोलि बिहान तपाईँहरू मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। आजको लागि भने आज्ञा दिनुहोस्। राधे राधे, जय श्री कृष्ण, जय गोविंद, जय पुरुषोत्तम, जय हो।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: सजिलो सूर्य ज्योति सही प्लान सही छ त्यसैले त म सही भन्दैछु
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। दिउँसो

0: अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढ़े सुनाउने कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री डा सोमलिङ वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालक विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनलाई ठोरी जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता प्रणव राजु कार्कीले जानकारी दिएका हुन्। मेयर सिंह विरूद्ध लिखित सम्बन्धी कसुर कृत्य मुद्दामा अनुसन्धान भइरहेको छ। सो मुद्दामा अदालतले गत मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। भारत भ्रमणमा पुगेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेका छन्। हिजो दिल्ली पुगेको सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटमा व्यस्त हुने भएका हुन्। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्गस्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाट शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपरान्हको समय भाजपा कार्यालयमा बिताउनेछ। नारहिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश विनाश भएको थियो। पारिवारिक जमघटका बेला भएको सो घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। हत्याकाण्डको अनेक आशंका र अनुमान गरे पनि घटना अहिले पनि रहस्यमय नै रहेको हो। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश हुने गरी भएको घटनाको सत्य तथ्य बाहिर आउन सकेको छैन। 2058 सालमा भएको दरबार हत्याकाण्डको 7 वर्षपछि 2065 साल जेठ 15 गते मुलुकबाट राजतन्त्र समाप्तिको औपचारिक घोषणा गरिएको थियो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: रंग।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01-597-0789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।
2: नेपालले पहिलका बेर ग्यालबलुम प्रविधिसे बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता खुला जुरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आत्मिकाल है छे। 3 गुणा बेसी जीके छे खुला छे त और कथिले खोज।
3: कमिंग अप नेक्स्ट
4: द गुड मॉर्निंग शो।
5: पर्वत जिल्लाको कुस्मा नगरपालिका 14 आर्थर डाँडा खर्कमा गइराती भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जीप सड़कबाट करिब 500 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थर डाँडा खर्क स्थित वड़ा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको जीप अधेरी नेता भनी स्थानमा दुर्घटना हुँदा वड़ा सदस्य 52 वर्षीय केशवराज पौडेलको मृत्यु भएको हो।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले काठमाडौँदेखि चीनको सेन्जेन शहरसम्म हवाई सेवा सञ्चालन गर्ने भएको छ। चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन शहरलाई कम्पनीले प्रत्यक्ष हवाई सेवाबाट जोड्न लागेको हो। कम्पनीले आगामी जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सीधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको छ। रूसले युक्रेनका शहरहरूमा गैराति गरेको सैन्य आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको छ। सो घटनामा 16 जना घाइते भएका छन्। आक्रमणबाट कयौं घरहरू ध्वस्त भएको छ। आक्रमणका कारण शहरको केन्द्रबाट धुवाको ठूलो मुस्लोले हजारौं नागरिक राजधानीमा शरण लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसअघि रूसले युक्रेनको अधिकांश भागमा हवाई आक्रमणको चेतावनी दिएको थियो। र विश्व नम्बर एक खेलाड़ी आर्याना सबलेन्काले 4 पल्टका ग्राउण्ड स्ल्याम विजेता नाओमी ओसाकालाई पराजित गर्दै फ्रेन्च ओपन 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। उत्कृष्ट खेलको नमूना पेश गर्दै सबलेन्काले 7-5 र 6-3 विजयी रहिन्। उनी ग्राण्ड स्ल्याम प्रतियोगिताको अन्तिम आँखमा पुगेको यो लगातार 14 पल्ट हो। यस्तै अर्को खेलमा पोलिस क्वालिफायर माजा चवालिन्स्काले आफ्नो सञ्चनीपूर्ण यात्रालाई कायम राख्ने क्रममा डायना पेरीलाई 6-3 र 6-2 पराजित गरेकी छिन्। उनी आफ्नो खेल जीवनको दोस्रो ग्राण्ड स्ल्याम प्रतियोगिता मात्र खेलिरहेकी छिन्। अब सेमिफाइनल प्रवेशका लागि उनले अनाकालिन साक्याको सामना गर्नेछिन्। हवस्त कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: एमसीएसए कम्प्युटर सेन्टर खाँदै संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: तिमी पनि डान्स पर्फर्मेन्स गर्दैछौ र
1: तिमीसँग त्यत्रो दिन रिहर्सल गरे तिमीले यादै गरिन
0: ए हो र

0: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आँख खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान जिल्ला अस्पताल संखुवा सभा। साथै प्रति बिरामी रु 1500 यातायात खर्च समेत उपलब्ध गराइनेछ र बिरामी र एकजना कुरुवाको लागि खाना बस्नको समेत उचित व्यवस्था गरिएको छ। थप जानकारीको लागि 98421-10719 जिल्ला अस्पताल संखुवा सभा।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रु 5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा। स्टिन जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा। चिनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
3: र 0295901555।
4: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा यौनिक 2063 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराइ स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू, नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2063 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोला खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 9845705740 र 9807001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै

अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंका सभावे पहिलोपटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शंख सभा 95.5 MHz।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819326375।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीमका दाइली,
10: सम्पर्क 0249400084 र 9840458027।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रपति सभापति लामी छानेले आज भाजपा उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गर्दै राजनैतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने। रूसले युक्रेनका शहरहरूमा गरेको सैन्य आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु, 16 जना घाइते। र विश्व नम्बर 1 खेलाड़ी सबलेनका फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश।
2: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र ₹8,350 फ्याट सहित। जानकारीका लागि 01-5970-7809 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा। भारत भ्रमणमा पुगेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने विभिन्न राजनैतिक भेटघाटमा व्यस्त रहेका छन्। हिजो दिल्ली पुगेका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटमा व्यस्त हुने भएका हुन्। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्गस्थित भाजपा मुख्यालयमा आज भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। सो क्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिने बताइएको छ। भेटवार्तामा दुई देशका दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढ़ीकरणका विषयमा केन्द्रित हुने सभापति लामिछानेको सचिवालयले जनाएको छ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकरबीच भेट हुने स्रोतको भनाई छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग

0: प्रमाणीकरण सम्बन्धी पत्र पढ़ेर सुनाउने कार्य सूचीमा उल्लेख छ। त्यस्तै अर्थमन्त्री डाक्टर बाग्लीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभा बैठकमा पनि आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल शुरू गर्ने कार्यसूची रहेको छ। यस्तै मन्त्री परिषद बैठक अहिले केही बेरपछि बस्दैछ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने बताइएको छ। बैठकमा सरकारको काम कार्यवाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ।
1: वीरगंज महानगरपालिकाका मेयर राजेन्द्रमान सिंहलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्तिका आधारमा उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनलाई ठोरी जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता प्रणव राजु कार्कीले जानकारी दिएका छन्। मेयर सिंह विरूद्ध लिखित सम्बन्धी कसुर कृत्य मुद्दामा अनुसन्धान भइरहेको छ। सो मुद्दामा अदालतले आज पक्राउ पूर्ति जारी गरेको हो। उनीमाथि नक्कली कागजातका आधारमा अर्काकी छोरीलाई आफ्नो छोरी देखाई नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप लागेको छ। सिंहलाई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि अगाडि बढ़ाइने प्रहरीले जनाएको छ।
0: नारायण हिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते साँझ नारायण हिटी राजदरबार भित्र तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो। पारिवारिक जमघटका बेला भएको सो घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। हत्याकाण्डको अनेक आशंका र अनुमान गरिए पनि घटना अहिले पनि रहस्यमय नै छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंशनाश हुने गरी भएको घटनाको सत्य तथ्य बाहिर आउन सकेको छैन। 2058 सालमा भएको दरबार हत्याकाण्डको 7 वर्षपछि 2065 साल जेठ 15 गते मुलुकबाट राजतन्त्र समाप्तिको औपचारिक घोषणा गरिएको थियो।
1: पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा वेस्ट सेती 400 केबी प्रसारण लाइन आयोजना अघि बढ़ाइएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजना 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको संचालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो। विद्युत खरिद विक्री सम्झौता पीपीए सम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। आयोजनाको महत्वबारे उजागर गर्दै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रमा दिगो र विश्वसनीय आपूर्ति सुनिश्चित भए मुलुकको अर्थतन्त्रले नयाँ गति लिने र सुदूरपश्चिमको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। आयोजनाको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाई छ।
0: नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हवाई सेवा कम्पनी हिमालयन एयरलाइन्सले काठमाण्डुदेखि चीनको सेन्जेन शहरसम्म हवाई सेवा सञ्चालन गर्ने भएको छ। चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन शहरलाई कम्पनीले प्रत्यक्ष हवाई सेवाबाट जोड्न लागेको हो। कम्पनीले आगामी जेठ 21 गतेदेखि काठमाण्डौ सेन्जेन काठमाण्डौ सीधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उडान सेवा अन्तर्गत काठमाण्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन राष्ट्रिय विमानस्थलबीच साप्ताहिक 2 उडान सञ्चालन गरिनेछ। कम्पनीका अनुसार काठमाण्डुबाट सेन्जेनका लागि उडान प्रत्येक मंगलबार र बिहिबार हुनेछ। सेन्जेनबाट भने काठमाण्डु फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ। हिमालय एयरलाइन्सले सो सेवा नेपाल चीन हवाई सम्पर्क विस्तार

0: को दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान संख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा चिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथिफरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
4: सम्पर्क गर्नुहोस् वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।
5: रेड बुल बबाल एनर्जी।
0: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूसले युक्रेनका शहरहरूमा गरेको सैन्य आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको छ, 16 जना घाइते भएका छन्। आक्रमणबाट कैयौं घरहरू ध्वस्त भएको छ। आक्रमणका कारण शहरको केन्द्रबाट धूलोको ठूलो मुस्टोले हजारौं नागरिक राजधानीमा शरण लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। किवका मेयरले स्थानीयलाई आश्रयस्थलमा बस्न आग्रह गरेका छन्। उनका अनुसार रूसले शहरमा ब्यालिस्टिक मिसाइलले आक्रमण गरेको छ, जसमा 2 वटा अग्ला अपार्टमेन्ट भवनमा आक्रमण भएको र मानिसहरू भग्नावशेषमा फँसेको आशंका रहेको बताइएको छ। यसअघि रूसले युक्रेनको अधिकांश भागलाई हवाई आक्रमणको चेतावनी दिएको थियो। कान्तिपुर डायरीमा अब खेल प्रसंग। विश्व नम्बर 1 खेलाड़ी आर्याना सबलेन्काले 4 पटकका ग्रान्ड स्लाम विजेता नाओमी ओसाकालाई पराजित गर्दै फ्रेन्च ओपन टेनिस 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेकी छन्। उत्कृष्ट खेलको नमूना पेश गर्दै सबलेन्का 7-5 र 6-3 विजयी भइन्। उनी ग्रान्ड स्लाम प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार 14 पल्ट हो। यस पटकको प्रतियोगितामा पुरूष र महिला दुवैतर्फ उनी मात्र ग्रान्ड स्लाम विजेता खेलाड़ीको चुनौती बाँकी रहेको छ। अबका खेलमा उनले रूसकी डायना सान्डेरको सामना गर्नेछिन्। यस्तै अर्को खेलमा पोलिस क्वार्टर फायर माजा चवालिन्स्काले डायना पेरीलाई 6-3 र 6-2 पराजित गरिन्। अब सेमी फाइनल प्रवेशका लागि उनले अना कालिन साखियाको सामना गर्नेछिन्। हवस्तै प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो। देवशिखा र पूजनी विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ, म त काठमाडौँतिर।

महानगर छाँदरीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2083 जेठ 30 गते शनिबारको दिन कृष्णभूमि फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। नकाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाककान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँबाट 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोला खाँदबारी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 75 770 029 563 040 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आँ खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान जिल्ला अस्पताल संखुवा सभा। साथै प्रति बिरामी ₹1,500 यातायात खर्च समेत उपलब्ध गराइनेछ र बिरामी र एकजना कुरुवाको लागि खाना बस्नको समेत उचित व्यवस्था गरिएको छ। थप जानकारीको लागि 98421-10719 जिल्ला अस्पताल संखुवा सभा।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852286646।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।

0: खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029560-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी।

काला मा।

la vida, yo que amaño.

ಕಲ್ಲಿ ಕಮಲು

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट।

0: फायर फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
1: NCSA कम्प्युटर सेन्टर खादबारी 1, सङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी

0: नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
6: Celebrating the history and future of Sankaspa, Radio Sankaspa 95.5 MHz.

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: नमस्कार सेनसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्कार है वडाध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
16: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
18: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
20: किन र काका?
18: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
18: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
18: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
18: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
18: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
18: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन भीम कदाइली।
18: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आँख खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान जिल्ला अस्पताल संखुवा सभा। साथै प्रति बिरामी रु 1500 यातायात खर्च समेत उपलब्ध गराइनेछ र बिरामी र एकजना कुरुवाको लागि खाना बस्नको समेत उचित व्यवस्था गरिएको छ। थप जानकारीको लागि 98421-10719। जिल्ला अस्पताल संखुवा सभा।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रु 5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा। चिनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयसद्वारा नियमित 2063 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गरेर स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोला खाँदबारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98425-75-740, 0295-63-040 र 98

0: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843447262,
2: 9010555580
4: र वाट्सएप नम्बर 9852028646।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इलाजबारीमा सेवा दिइरहनु भएको छ।
0: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको छक्के अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 98422267।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819320075।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाइ छ। यसरी सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठक भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका छन्। आज दिउँसो 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै शुरू हुन सकेको छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्राप्त गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम संस्कृति स्वीकृति प्राप्त गरेको उही देश र उही कम्पनीका लागि मात्रै आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार पुनः श्रम स्वीकृति लिन कम्तीमा 3 महिना वैधता बाँकी रहेको राहदानी, वैध भिसा, रोजगारदाता कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बीमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छूटको सीमा 10 लाख रूपियाँ पुर्याउने व्यवस्थाले संरचनात्मक सुधारको संकेत गरेको बताउनुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार पारेको भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने।
6: दाँत बलियो भयो भने

0: डेन्टल
1: पाथीपरा डेन्टल खाँदबारी नगरपालिका एक हाटलाग नेकुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
2: मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556 94 33 4 93 5 55।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलुखुम्बु, गोर्खा, कास्की लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको अवधिमा कास्कीमा समयभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायम रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाड़ी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा, बदली र हिमपातको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउन र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ दाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङ दाम्बेले बताउनुभयो। यसैबीच कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरे पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी कियेवमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेका सबैभन्दा ठूला आक्रमण मध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियेवका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नुभएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रूसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरूका ब्याटर टिम डेभिडले इण्डियन प्रिमियर लीग आईपीएल 2027 पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आईपीएल 2026 फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको 10 ओभरमा जोर्डन कक्सकोले लिएको वाशिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अंक 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाऊ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाब दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले

व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, बजेट कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टिम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 98433-47262,
0: 98-10-55-55-85
1: र वाट्सएप नम्बर 98-520-28-646।
3: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ, साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-59-801, जनक पौडेली, 98525-58-344 र 029-560-248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खाँचबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98422-76-76।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँचबारी 1 बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड
12: आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
15: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ए दिशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा

0: सरकार विज्ञापन बोर्ड।
1: NCSA कम्प्युटर सेन्टर खाँदलिए सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: रेडियो संखुवा सभा समय सूचक अहिले अपराह्नको 4 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
2: किन र काका
1: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
1: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
2: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
2: हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
1: सम्पर्क 0291404 र 98
3: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो
4: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
5: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
5: होटल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
3: डिजाइनर सुमन ठटाल 98615 39444
5: र 0295901155
6: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
7: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
8: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
7: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
8: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
10: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौं। सेवा प्राप्तिमा कुनै

0: होइन, यो खादरी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
0: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-55-62-320 र 9842-50-541।
5: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो।
6: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: हेलो सोल्टिनी,
1: म सोल्टिनी होइन कान्छी हो।
0: ए कान्छी पो
1: दी, कस्तो फोन खै सोल्टिनी? हेलो
0: सोल्टिनी, के छ?
1: ठिकै छ, अनि तपाईँ के छ छोरी?
2: पत्याउनु गरौँ त नि।
3: पत्याउने कुरा नगर, तेरो दाइले चाहियो भने सुर्कीको भरमा बोकेर ल्याइदिनु।

0: अघि टेकमा बस्ने होइन तर
1: कस्तो करोडको बात गइदिन्छु
2: तपाईँले करोडौँ करोडको दिएपछि पछि राख्ने लाखको उसले मुस्कान
3: कान्छी
0: कुमार
3: एकदम
0: यो त ग्रुपमा हात समाउँदै गयो होइन राजेश रसिन त अब तर चाहिँ राजन मुकाल सर त्योहरूले गर्ने हो तपाईँको दोकान दोकान सारा
4: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 र 9841081181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सङ्खुवा सभा
6: मानसिक समस्याबाट बच्ने उपायहरू
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
7: असल साथीहरूसँग मात्रै संगत गरौं
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं
7: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
6: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
7: नेपाल सरकार विज्ञापन
8: अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा नियमित 2300 रेट 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस् उपचार हुने विशेष सेवाहरू नस च्यापिएको हड्डी खिएको बाथरोग एलर्जी दम जन्डेस ग्यास्ट्रिक अल्सर कब्जियत पाइल्स फिस्टुला मानसिक रोग डिप्रेसन महिला तथा पुरुषको यौन समस्या नपुंसकता बाजुपन थाइराइड ब्लड प्रेसर सिस्ट नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ समय नियमित 2300 रेट 30 गति शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845577 029553640 र 9800700155 यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819326775।
4: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खा सभा 95.5 MHz।
1: ए बाबु हजुर टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-59-801, जनक पौडेली 98525-58-344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
4: सम्पर्क 0291-40-0084 र 98-40-45-827।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आयो सबको घर घरमा आयो।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: रेडियो सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
3: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
6: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने पिच दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: एकटा भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारीमा गर्छु। हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्सकै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधी हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
2: Wherever you are, stay connected with the wider world with the BBC. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: सबै एकै ठाउँमा
5: यहाँ टियु अन्तर्गतका एमबिएस, बिबिए, बिबिएम र बिबिएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदमा अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक 6 दिनका लागि स्थगित भएको छ। गएको आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले संसद बैठक अवरूद्ध गर्दै आएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्। सभामुख डोलप्रसाद अरियालले आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक 25 गतेसम्मका लागि स्थगित भएको छ। यही विषयलाई लिएर राष्ट्रिय सभाको बैठक पनि अवरूद्ध भएको छ। कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक भोलि दिउँसो 12:15 बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको भएमा त्यसको प्रमाण दिन र नभए माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्।
8: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ। आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधानमन्त्री शाहको बचाउ गर्नुभएको हो। प्रधानमन्त्री शाहले भने संसद बैठकमा बोल्ने क्रममा तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाए भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर स्पष्ट पार्ने प्रयास गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।
7: यसैबीच भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनैतिक संवाद भइरहेको बताउनु भएको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भाजपाको औपचारिक निमन्त्रणामा पाँच दिने भारत भ्रमण गर्नुभएका लामिछानेले भाजपा नेतृत्वसँग भेटघाट गर्दै नेपाल भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक संवाद, आर्थिक सहकार्य तथा क्षेत्रीय विकासका विविध विषयमा विचार आदान प्रदान गर्नुभएको हो।
7: नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कांग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाइ छ। यसअघि कांग्रेसले छाया सरकार गठन गरेको समाचार सार्वजनिक भएको थियो।
8: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नौ सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले आज अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
7: बिजुलीमा कर थप्ने निर्णय गरेको सरकारले राइड शेयरिङ सेवालाई पनि करको दायरामा ल्याएको छ। आर्थिक विधेयकले राइड शेयरिङ प्लेटफर्ममा 5% मूल्यावृद्धि कर, भ्याट र 1% अग्रिम कर लगाउने व्यवस्था गरेको छ। इन्ड्राइभ, पठाओ, एंगो, ट्याक्सी, मान्डु, टुटल र सजिलो नेपालमा चलनचल्तीमा रहेका राइड शेयरिङ प्लेटफर्म हुन्। अहिलेसम्म उनीहरूको कारोबारमा कर लाग्दैनथ्यो। सरकारले राजस्वको दायरा फराकिलो बनाउन राइड शेयरिङ प्लेटफर्ममा 5% भ्याट लगाए पनि राज्यको ढुकुटीमा कति कर थपिन्छ भन्ने यकिन छैन। तर यो सेवामा कर लागेपछि यात्रुको खर्च बढ्ने, चालकको आमदानी खुम्चिने र एकै व्यवसायमा कसैले कर तिर्नु पर्ने र कसैले कर छूट पाउने प्रश्न भएको छ। नेपालमा राइड शेयरिङ सेवा शुरू भएको एक दशक भएको छैन, तर राइड शेयरिङले काठमाडौँ लगायत ठूला शहरको यात्रा संस्कृति बदलेको छ। सार्वजनिक गाड़ीको प्रतीक्षा गर्नुपर्ने झन्झट हटेको छ। उभिएको ठाउँमा गाड़ी बढ़ाउने सुविधा नागरिकको दैनिकी बनेको छ। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका संस्थापक अध्यक्ष दीपक नेपालका अनुसार काठमाडौँ उपत्यकामा

0: थप दबावमा पर्नेछन्। सरकारको निर्णयले व्यवसायलाई औपचारिक बनाउने भन्दा पनि सेवाको विस्तारमा ब्रेक लगाउने खतरा देखिन्छ। अझै रोचक त के छ भने यसबाट कति राजस्व उठ्छ भन्ने किन तथ्याङ्क छैन। नेपालमा कति राइड भए, वार्षिक कारोबार कति छ, कुन कम्पनीको हिस्सा कति छ भन्ने आधिकारिक विवरण राज्यसँग छैन। सरकारले राजस्वको सम्भावित लाभको स्पष्ट गणना नगरी कर घोषणा गरेको छ। राजस्व बढ़ने आश गरिएको छ तर कति बढ़छ भन्ने निश्चित भने छैन। वास्तवमा राइड सेयरिङ नेपालमा प्रविधिमा आधारित निकै सफल नयाँ व्यवसाय हो। यसले रोजगारी सृजना गरेको छ, युवाको हातमा पैसा पुर्याएको छ र यात्रुको समय बचत गरेको छ। राजस्व संकलनको नाममा नागरिकले पाएको सुविधा महँगो बनाउने र नयाँ व्यवसायलाई निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा लाभदायक हुँदैन। यसमाथि यो कर पक्षपाती पनि रहेको छ। राइड सेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ। एकै प्रकृतिको काम गर्दा कसैलाई कर लाग्ने र कोही करमुक्त हुने गरी सरकारी नीतिले सरकार राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पारेको छ। सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर असमयको केटाकेटीपन पनि देखाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा स्वास्थ्य बीमा कार्यक्रमको सेवा कटौती बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: एचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त फेचरको पानी लागिसकेको छ। फेचर अप्लायंसेस, फेचरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध, प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ, राष्ट्रपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच भेटवार्ता, राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सन् 2026 मे महिनामा 1 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा

0: प्रतिशत बढ़ी हो। बोर्डका अनुसार गएको वर्षको मई महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मई महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मई महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढ़ी छिमेकी देश भारतका रहेका छन्। यो महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514 जना आएका छन्। मध्य पूर्वको द्वन्द्वसँगै नेपालमा पर्यटन संख्या बढ़ेको हो। यससँगै हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर ज्यान गुमाउने मध्ये 65% भन्दा बढ़ी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 जना नेपाली र 42 जना विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।
1: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 22.21 अंकले बढ़ेर 2,777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढ़ेकामा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5,61 अर्ब कारोबार भएकामा आज 346 कम्पनीका 1,13,00,000 किता शेयर 5,26,00,000,00 रूपियाँमा किनबेच भएको छ।
0: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केही सेवाहरू कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेका सबै बीमा सेवा स्थगित गरेको छ। यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैली अन्तर्गतका औषधिका प्रकार तथा विशेषज्ञ सेवामा समेत कटौती गरेको छ। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको छ। यसरी सुविधा घटाउँदै जानुको अर्थ के हो? यो कार्यक्रम बन्द गर्ने तयारी त होइन भनेर साथी सम्झना महर्जनले बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिलाई सोध्नु भएको छ।
2: बिना बन्दै भन्ने तयारी होइन, हामीले चाहिँ हाम्रो वेब पेज मार्फत होइन फेसबुक मार्फत चाहिँ जानकारी दिइरहेछौँ। त्यो भनेको अहिले चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेकको अरू सेवा चाहिँ बन्द गरे।
3: अब एकातिर निजीमा चाहिँ आकस्मिक बाहेकको सेवा बन्द हुँदैछ, अर्कोतिर सरकारी सेवामा पनि केही औषधिहरू कटौती लगायतका कुराहरू छ, सुविधा थैली संशोधन गरिएको छ। यो हेर्दाखेरि चाहिँ अब चाहिँ नागरिकहरूले प्राप्त गरिरहेका सेवाहरू चाहिँ कटौती हुँदै गएको हो कि भन्ने अनुमान पनि छ नि त।
2: सुविधा थैली परिवर्तन भएको हो, त्यसमा चाहिँ बिमितले पाउने अथवा चाहिँ सेवाग्राहीले पाउने ऊ चाहिँ बन्द भएको होइन। यो चाहिँ हामीले कुनै अस्पतालले किनिराखेको बेचिराखेको रेट राखेको हो होइन। अनि यसमा चाहिँ पहिला चाहिँ के थियो भन्दाखेरि बजारमा पाउने प्राइस भन्दा हाम्रो प्राइस चाहिँ बढी भएकोले हामीलाई एकदमै ब्याकफायर, बिमाको रेट बढी छ त्यही भएर पैसा बढी गएको भन्ने ब्याकफायर भएको भएर नै हामीले यो अहिले सरकारी अस्पतालहरूले किनिराखेको बेचिराखेको अहिले चाहिँ सेलिङ
3: भने चाहिँ औषधिको प्रकारहरू घट्दै गएको, विशिष्ट प्रकारको सेवा पनि घटेको अनि आमा स्वास्थ्य कार्यक्रम पनि घटेको भन्ने कुराहरू आइरहेछ नि त।
2: औषधि घटेको छैन, एउटै उस्तै प्रकारका औषधिहरू धेरै थरी हुन्छन् नि, ओमिप्राजोल होइन पेन्टोप्राजोल, त्यो भनेको एउटै ग्रुपका औषधिहरूलाई चाहिँ एउटा मात्र राख्न खोजिएको हो। आमा सुरक्षा भन्ने चाहिँ हाम्रो छुट्टै प्रोग्राम हो, जुन चाहिँ परिवार स्वास्थ्य महाशाखाबाट चाहिँ हाम्रो पहिल्यैदेखि चलिआएको प्रोग्राम, यो हाम्रो छुट्टै प्याकेज छ, त्यही प्याकेजबाट हुन्छ। यताबाट चाहिँ बिमाबाट पहिला पनि हामीले मन्त्रालयबाट सिधै चलिरहेको अवस्था हो, अहिले पनि सोही अवस्था।
3: अब बजेटले पनि सेवाग्राही चाहिँ बढाउने लक्ष्य लिएको छ, एकातिर सेवाग्राहीहरू चाहिँ बढाउँदै लाने कुरा छ भने अर्कोतिर सेवाहरू खुम्चिँदै गएको देखिन्छ, यसले गर्दाखेरि आम नागरिकलाई चाहिँ के गर्न खोज्या हो भन्ने अलिकति स्पष्ट भएन।
2: सेवाग्राही बढाउँदै लैजान सकिन्छ, अहिले भइरहेको के हो भन्दाखेरि हाम्रो लगभग 7% बिमितहरू जो हुनुहुन्छ उहाँहरू प्राइभेटमा जानुभएको छ, त्यसको लागि हामीले 40% बजेट चाहिँ खर्चिनु परेको छ। त्यही भएर चाहिँ हामीले प्राइभेटलाई चाहिँ बन्द गर्नुको मुख्य कारण भनेको के हो भन्दाखेरि हाम्रो 40% बजेट कन्जम्पसन जुन गरिरहेको छ 7% बिमितले त्यो चाहिँ घटाउनु नै हो।
3: अन्यलमा भएका नागरिकहरू सेवाग्राहीहरूलाई के कसरी विश्वास दिलाउनुहुन्छ?
2: सरकारी स्वास्थ्य संस्थाहरू सधैँ खुल्ला नै रहनेछ, त्यो एनजीआईटी हुनुपर्ने अथवा चाहिँ एकदमै मतलब नआउनुपर्ने कारण चाहिँ छैन, यो हामीले सधैँको लागि बन्द गरेको होइन। प्याकेज सिस्टम छ, त्यसलाई रिभाइज गरेर हामीले फी फर सर्भिसमा लैछौँ। पछि हामीले टिआरबी डायग्नोस रिलेटेड ग्रुपमा जानु नै पर्छ, प्याकेज रिफाइन पनि हुन्छ, त्यो सबैका लागि सहज हुन्छ। हामी त्यो बेलामा प्राइभेटमा पनि निश्चय नै जान्छ।
3: अब धेरै नागरिकले बिमालाई नवीकरण गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुझाव के दिनुहुन्छ?
2: यो बिमा भनेको बिमा नभइकन सामाजिक सेवाको एउटा प्याकेज हो। 3500 एक लाखसम्म पाउनु भनेको यो त डराउनु पर्ने अथवा चाहिँ कहीँ औषधी नपाइहाल्ने केही रोकिहाल्ने त्यस्तो भन्ने कन्डिसन छैन। कभरेज बढाउँदै जाने हो हामीले, यसमा चाहिँ डिस्करेज हुनुपर्ने अथवा नगर्नुपर्ने कारण चाहिँ छैन।
3: अब केही तपाईँहरूले अरू कार्यक्रमहरू केही कटौती गर्दै हुनुहुन्छ कि बिमाको मूल्य बढाउँदै हुनुहुन्छ कि के छ तयारी नयाँ?
2: हाम्रो तयारी भनेको चाहिँ बिमालाई अर्कै मोडलमा जस्तो एकदम विपन्नलाई हामीले जुन फ्री दिइरहेका छौँ होइन, र अर्को एउटा वर्गले चाहिँ 3500 तिरिरहेका छन्, त्यो बाहेक सक्ने वर्गले चाहिँ अलिक बढी तिर्ने हो कि भन्ने मोडलमा जान खोज्दैछ।
1: हुनुहुन्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। अबको केही दिन मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको छ। पछिल्ला दिनहरूमा प्री मनसून सक्रियता कमजोर बन्दै जाँदा वर्षाको क्रम घटेको छ। आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले तराई क्षेत्रमा दिउँसो अत्याधिक गर्मी हुने गरेको छ। विशेष गरी मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी आसपासका क्षेत्रमा दिउँसोको गर्मी अत्याधिक बढ़ने अनुमान छ। तराईमा गर्मी बढ़ने क्रम रहे पनि पहाड़ी तथा हिमाली भूभागमा भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान छ। लामो समयसम्म घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रेस जस्ता जोखिम बढ़न सक्ने भएकाले दिउँसो 11 दिउँसो 4 घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न विशेषज्ञको सुझाव छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। जिल्ला अदालत पर्साले वीरगंजका मेयर राजेश मानसिंहलाई धरोटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले आज 4,15,000 रूपियाँ धरोटीमा छान्न आदेश दिएको हो। लिखित सम्बन्धी कसममा 4 लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा 15,000 रूपियाँ धरोटी माग आदेश गरिएको छ। लिखित सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको 12 उहाँ विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। प्रहरीको विशेष टोलीले आज उहाँलाई थोरीबाट पक्राउ गरेको थियो।
1: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको भेटमा उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ़ने बताउनु भएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले आम नागरिकले न्यायपालिका प्रति राखेको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासन सम्बन्धी विषयमा कार्ययोजना नै बनाएको बताउनुभयो। न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको 5औं पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ छ।
0: अफ्रिकी देशहरू कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिन थालेपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी, परीक्षण तथा उपचारको तयारीलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार डब्ल्यूएचओको चेतावनीपछि नेपालले इबोला भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परीक्षण क्षमता विस्तार, स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धी तयारीको समीक्षा गरिरहेको छ। मन्त्रालयले माताहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रण सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक पूर्व तयारीलाई सशक्त बनाएको छ।
1: समग्र देशको सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्रता दिएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको सय बुधे कार्यक्रममा उल्लेख भए बमोजिम देशमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता वृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कार्यलाई प्राथमिकता दिएको बताउनुभयो।
0: आर्थिक वर्ष 2083-84 बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारितामा कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनु भएको छ।
1: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनर्श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनर्श्रम स्वीकृति प्रदान गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनर्श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको त्यही देश र त्यही कम्पनीका लागि मात्र आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
0: पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढेसँगै सेफ्टी अडिट शुरू गरिएको छ। बढ़दो गाड़ीको चाप र दुर्घटनालाई मध्यनजर गर्दै सेफ्टी अडिट शुरू गरिएको मुगलिन पोखरा सड़क योजनाका प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। यो खण्डमा अहिले स्तर उन्नतिको काम अन्तिम चरणमा छ। सड़क प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट शुरू गरिएको आयोजनाका प्रमुख कुमारले जानकारी दिनुभयो। अडिटका क्रममा सड़कको मोड़, चोक, पोल, साइनबोर्ड, डिभाइडर, सड़क बत्ती, पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने प्रमुख कुमारले बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निलोको असर फरक हुने चेतावनी दिएको छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख बिल फ्रान माउफाओले यसबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अघि नै एल निलो विकास हुने सम्भावना रहेको संकेत गर्नुभयो। एल निलो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्ल्यूएमओका अनुसार एल निलो उष्णकटबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिने गर्छ। एल निलो एकल घटनाका रूपमा मात्र नभए अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एल निलो देखिने प्रारम्भिक अनुमान छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनु भएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समय एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेट्टायो। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सी हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ। यस्तै समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुंगो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका हुन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली खेलकुदमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।
1: खेल खबर सुधी हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध। प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब।
1: राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने। राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
0: मध्यपूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन।
1: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। यसपटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान।
0: र नेपाली पुरूष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295771647।

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा आज पनि विपक्षीको अवरोध, आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रभावित। नेपाल भारत सीमा सम्बन्धी विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने भारतीय विदेश मन्त्रालयको भनाई। राष्ट्रपा सभापति लामिछाने भारतमा भेटघाटमा व्यस्त। नेपालमा सामुदायिक विद्यालयको संख्या घट्दै सरकारी अस्पतालको संख्या भने वृद्धि। लेबनानमा जारी युद्धबाट पछि हट्न इजरायल र हिजबुल्लाह सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट, समूह विजेताका लागि मलेसियासँग प्रतिस्पर्धा गर्न बाँकी।

0: मन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा
4: सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले विरोध जारी राखेपछि संघीय संसदको दुवै सदनको बैठक आज पनि प्रभावित भएका छन् प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र सो विषयमा उनले माफी माग्नुपर्ने अडान प्रतिपक्षी दलले राखेका छन् विपक्षीको अवरोधपछि दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अवरूद्ध भएको छ प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदले प्रधानमन्त्री मन्त्रीको अभिव्यक्तिको विरोध जारी राखेपछि नाराबाजीकै बीच सभामुख डोलप्रसाद अर्यालले बैठक आगामी 25 गतेसम्मका लागि स्थगित गरेका छन्
5: मान्य सदस्यहरू आजको कार्यसूचीमा रहेका मुद्दा नम्बर 2 र 3 का कार्यक्रम कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँछु मान्य सदस्यहरू अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ
4: बैठकमा बोल्दै सांसदहरूले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएकाले त्यसलाई सच्याउनुपर्ने माग राखेका थिए नेपाली कंग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताए
6: प्रधानमन्त्रीले आएर यसै संसदमा जुन उहाँले चाहिँ 17 गते आएर जुन आफ्नो स्टेटमेन्ट दिनुभएको थियो कि त त्यो स्टेटमेन्ट चाहिँ फिर्ता लिनुपर्छ कि त उहाँले आएर आम माफी चाहिँ यसै संसदबाट माफी माग्न चाहन्छ हाम्रो नेपाली कंग्रेसको यो कडा आपत्ति हो सङ्गमध्ये यो नहुन्जेलसम्म हामी संसदलाई सुचारू हुन अलि चाहिँ हामीलाई पनि बाध्यता छ सङ्गमध्ये हामी यो विषयलाई लिएर एकदम संवेदनशील छौं
4: नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे राष्ट्रपालले समेत धारणा राख्नुपर्ने बताए उनले भने
7: प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ र हामीले हिजो राखे जस्तै यो नेपालको रेकर्डबाट हाम्रो रेकर्डबाट प्रधानमन्त्रीज्यूको उक्त भनाई हटाउनुपर्छ प्रधानमन्त्रीज्यूले संसदमा आएर सत्य तथ्यसहित संसद मार्फत देशवासीको नाममा पुनः सम्बोधन गर्नुपर्छ
4: श्रम संस्कृति पार्टीका हर्क साम्पाङले सीमाबारे प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनु पर्ने माग राखेका छन् उनले भने
8: हामी सबै नेपाली हामी सबैको नेपाल पार्टी जाति धर्म वर्ग भन्दा माथि देख्नुपर्छ हाम्रो देशलाई त्यसो भएको कारणले गर्दाखेरि यहाँ सत्तापक्ष र विपक्ष प्रतिपक्ष भन्ने कुरा छैन देशको सिमाना देशको अखण्डता देशको सार्वभौमसत्ता जोगाउने कुरा हो यसमा हामी सबैजना यहाँ उपस्थित सबै सांसदहरूको एउटै माग हुनु जरुरी छ प्रधानमन्त्री जस्तो सरकारको प्रमुख व्यक्तिले जुन यो 17 गते राख्नुभएको अभिव्यक्ति छ त्यो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुपर्छ भन्ने म माग राख्दछु
4: प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रूपमा लिन नमिल्ने राप्रपाको भनाइ छ सो पार्टीकी सांसद खुशबू ओलीले भनिन्
9: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाव गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन् यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक कानूनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ प्रधानमन्त्री भनेको व्यक्ति होइनन् संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ यसलाई भइहाल्यो सामान्य विषय हो उहाँको आशय अर्कै हो भनेर टाढ्न मिल्ने खालको विषय होइन
4: यसैबीच राष्ट्रिय सभाको बैठकमा समेत सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ
3: भारतीय विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धी विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएको छ। नयाँ दिल्ली स्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल र भारत बीचको सीमा विवाद समाधानको प्रयास भइरहेको बताएका हुन्। प्रवक्ता जयसवालले भने सीमा सम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौं। सबै सम्बन्धित भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिला छन् यसमा कुनै तेस्रो पक्षको भूमिका छैन। प्रधानमन्त्री वालेन्द्र शाहले गत आइतबार प्रतिनिधि सभा बैठकमा सीमा विवादबारे दिएको अभिव्यक्तिबारे भारतीय पत्रकारले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता जयसवालले तेस्रो पक्षको भूमिका अस्वीकार गरेका हुन्। प्रधानमन्त्री शाहले लिपुलेख सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए। यसैबीच प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भनिदिएको अभिव्यक्ति राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको नेपाल बार एसोसिएशनले टिप्पणी गरेको छ। नेपालको ऐतिहासिक नक्सा दस्तावेज जल विज्ञान तथा भूगोल सम्बन्धी प्रमाणहरूका आधारमा सीमा विवादका समाधान गरिनुपर्ने बारको भनाई छ।
4: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
10: कान्तिपुर सविस्तार।
4: मुलुकभर सामुदायिक विद्यालयको संख्या घटिरहँदा निजी विद्यालयको संख्या भने बढ़िरहेको छ। पछिल्लो पाँच वर्षमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी संख्यामा पनि संकुचन आएको छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थी संख्या बढ़ेको छ। उता सरकारी अस्पतालको संख्या भने वृद्धि भएको छ। थप जानकारी सहित कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको एक सामग्री।
3: आर्थिक सर्वेक्षण 2082-83 का अनुसार देशभर 35,951 विद्यालय छन्। तीमध्ये 25,623 सामुदायिक, 8,941 निजी र 1,387 परम्परागत धार्मिक प्रकृतिका विद्यालय छन्। 2077 सालमा देशभर 27,813 78% सामुदायिक र 7,221 19% निजी र 3% धार्मिक विद्यालय थिए। 2082 सामुदायिक विद्यालयको संख्या खुम्चिँदै 71% सीमित भएको छ। निजी र धार्मिक प्रकृतिका विद्यालय विस्तार हुँदै क्रमशः 25% र 4% पुगेका छन्। निजी विद्यालयको हिस्सा बढ़दो क्रममा रहेको छ। सामुदायिक विद्यालय समायोजन भएका कारण संख्यामा कमी आएको हो सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा भनिएको छ। एक दशकदेखि सरकारले विद्यार्थी संख्या धेरै भएका सामुदायिक विद्यालय समायोजन गर्ने नीति दिएपछि सामुदायिक विद्यालयको संख्या क्रमशः घट्दै र निजी विद्यालयको संख्या बढ़दै गएको छ। यसले विद्यालय शिक्षामा निजीकरणलाई बढ़ावा दिएको भन्दै सरकारवाला तथा शिक्षाविदले चिन्ता व्यक्त गर्दै आएका छन्। विद्यालय संख्या घटबढ़सँगै सामुदायिकमा पढ़ने विद्यार्थी घट्दै र निजीमा बढ़दै गएको तथ्याङ्क छ। कक्षा एकदेखि बाह्रमा 70,40,000 बाल बालिका अध्ययनरत छन्। तीमध्ये 43,83,655 जना सामुदायिक र 26,57,170 जना निजी विद्यालयमा अध्ययन गर्छन्। एक दशक अघि सामुदायिकमा 80% र निजीमा 20% हाराहारी विद्यार्थी थिए। त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय विभागका प्राध्यापक पेशल दाहाल सरकारकै नीतिका कारण सामुदायिक विद्यालय कमजोर र निजी विद्यालयको क्षेत्र बलियो बन्दै गएको बताउँछन्। उनले भने आधारभूत तहका विद्यालयहरू धेरै बन्द हुँदै गएका छन्। थोरै विद्यार्थी हुने विद्यालय बन्द गर्ने सरकारको नीति नै छ। पालिकाहरूले विद्यालय समायोजनको अभियान नै सञ्चालन गरेका छन्। यसले शिक्षाको पहुँच र गुणस्तरमा झनै असमानता ल्याउँछ। जनसंख्या वृद्धिमा कमी, पहाड़ी क्षेत्रबाट बसाईसराईका कारण साना विद्यालय बन्द हुन पुगेको दाहालले बताए। उनले भने शहरमा विद्यार्थी संख्याका आधारमा ठूलो विद्यालय विकासको अवधारणा अघि सारिएको छ। यसले अझै धेरै साना स्कूल बन्द हुन सक्छन्। यसले शिक्षाको पहुँच र गुणस्तरमा हुने असमानतामा अध्ययन अनुसन्धान हुन सकेको छैन। सामुदायिक विद्यालय बन्द हुँदा निजीलाई विस्तार हुन बल पुग्ने प्राध्यापक दाहालले जनाए। सामुदायिक विद्यालयको संख्या घटे पनि प्रारम्भिक बाल विकास केन्द्रको संख्या बढ़ेको छ। 2081 देशभर 41,284 केन्द्र रहेकामा 2082 त्यसको संख्या वृद्धि भएर 42,619 पुगेको छ। एक वर्षमा नै 1,335 केन्द्र थप भएका हुन्, जसमा 81% सामुदायिक प्रकृतिका बाल विकास केन्द्र छन् भने 19% निजी प्रकृतिका बाल विकास केन्द्र छन्। ती केन्द्रमा 12,20,538 बाल बालिका अध्ययनरत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। बाल विकास केन्द्रको संख्या थप भए पनि विद्यार्थीको संख्या घट्दो छ। शैक्षिक सत्र 2081 बाल विकास केन्द्रमा 13,01,428 बाल बालिका भर्ना भएका थिए। ईसीडीमा अध्ययन गर्ने छात्र छात्राको संख्या अघिल्लो वर्षको तुलनामा 80,890 जनाले थोरै हो। ईसीडी कक्षाको अनुभव सहित कक्षा एकमा भर्ना हुने बाल बालिका 77.5% छन्। ईसीडीको अनुभव सहित कक्षा एकमा भर्ना हुने विद्यार्थीको प्रतिशत वर्षेनी बढ़दै गएको छ। 5 वर्ष अघि 2078 ईसीडीको अनुभव सहित कक्षा एकमा भर्ना हुने विद्यार्थीको संख्या 75% थियो। 55% छात्रा र 45% छात्र ईसीडीमा भर्ना भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या क्रमशः बढ़दै गएको छ। आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष 2080-81 को तुलनामा 2081-82 उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या 10.9% वृद्धि भएको छ। शैक्षिक सत्र 2081-82 672,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएकामा 2082-83 745,770 भर्ना भएका छन्। उच्च शिक्षामा भर्ना भएका मध्ये 50% विद्यार्थीले व्यवस्थापन संकाय अन्तर्गतका विषय रोज्ने गरेको पाइएको छ। प्राविधिक धारतर्फ मेडिकल, चिकित्सा, विज्ञान तथा प्रविधि, कृषि लगायत प्राविधिक धारमा 20% र व्यवस्थापन, शिक्षा, मानविकी लगायत साधारण धारतर्फ 80% विद्यार्थी भर्ना हुने गरेका छन्। सरकारले प्राविधिक धारतर्फको शिक्षामा जोड़ दिए पनि त्यसतर्फ विद्यार्थीको आकर्षण बढ़न सकेको छैन। आर्थिक सर्वेक्षण अनुसार उच्च शिक्षाका लागि देशभर 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। पछिल्ला वर्षहरूमा 6 प्रादेशिक विश्वविद्यालय र 2 प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान थप भएका छन्। विश्वविद्यालय र प्रतिष्ठान थपिए पनि 75.3% विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै अध्ययनरत रहेको देखिन्छ। विगत 5 वर्षमा मुलुकभर 1,755 सरकारी स्वास्थ्य संस्थाको संख्या थप भएका छन्। 2082-83 देशभर 8,973 सरकारी स्वास्थ्य संस्था रहेको आर्थिक सर्वेक्षण 2082-83 उल्लेख छ। आर्थिक सर्वेक्षण 2077 सो संख्या 7,221 थियो। फागुन 2081-82 फागुन 2082-83 मात्र 230 सरकारी स्वास्थ्य संस्था थपिएका छन्। मुलुकभर अस्पताल 420, प्राथमिक स्वास्थ्य केन्द्र 181, स्वास्थ्य चौकी 3,603, आयुर्वेदिक औषधालय 426 र अन्य स्वास्थ्य संस्था 4,346 छन्। 2077 अस्पताल 125, प्राथमिक स्वास्थ्य केन्द्र 205, स्वास्थ्य चौकी 3,870, आयुर्वेदिक औषधालय 395, उपस्वास्थ्य चौकी 2,626 थिए। सरकारका सबै स्थानीय तहमा अस्पताल र हरेक वडामा एक स्वास्थ्य संस्था पुर्याउने नीति अनुसार सरकारी स्वास्थ्य संख्यामा विस्तार भएको हो। स्थानीय तहमा आवश्यकता अनुसार 5, 10, 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुसार 121 निर्माण पूरा भएको र 313 निर्माणाधीन अवस्थामा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। आर्थिक सर्वेक्षणले मातृ मृत्युदर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखाएको छ। मातृ मृत्युदरमा उल्लेखनीय सुधार भएको छ। नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा 5 वर्ष मुनिको बाल मृत्युदर घटेको छ। स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको छ सर्वेक्षणमा भनिएको छ। पूर्ण रूपमा खोप लगाउने बाल बालिकाको संख्या पनि वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ। सन् 2000 अघि मातृ मृत्युदर 539 रहेकामा हाल 151 छ। नवजात शिशु मृत्युदर सन् 2011 प्रति हजार जीवित जन्ममा 33 रहेकामा घटेर 17 पुगेको छ। पूर्ण रूपमा खोप लगाउने बाल बालिका 92% पुगेका छन्। स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला 90% छन्। सन् 2011 35% महिलाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने गरेको तथ्याङ्क थियो। कम्तीमा 4 पटक गर्भ जाँच गराउने गर्भवती महिलाको संख्या सन् 2011 50% रहेकामा हाल 88% पुगेको सर्वेक्षणमा उल्लेख छ। शिशु मृत्युदर सन् 2011 46 2025 27 घटेको छ। त्यसै गरी 5 वर्ष मुनिको बाल मृत्युदर 54 घटेर 2025 31 भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
10: कान्तिपुर सविस्तार।
11: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
12: खादबारीको लागि पाँचबरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाँचबरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
13: पाथिपरा डेन्टल, खादबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।
14: Extreme energy drink. Taste the difference. Feel the energy.
15: Wi-Fi Nepal ko student offer. 70 Mbps ko 12 mahina ko internet package ma 6 mahina bonus. Matra ru 8350 ma VAT sahit. Jankari ka lagi 01597070789 ma samparka garnuhos. Wi-Fi Nepal. Speed pani, sasto pani.
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। लिखित सम्बन्धी कसुर तथा झुटा विवरण दिई नागरिकता लिएको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मानसिंह अदालतले तोकेको धरौटी रकम बुझाएपछि रिहा भएका छन्। जिल्ला अदालत वर्षाले आज सिंहसँग लिखित कृत्य मुद्दामा 4,00,000 रूपियाँ र झुटा विवरण दिई नागरिकता लिएको मुद्दामा 15,000 रूपियाँ गरी कुल 4,15,000 रूपियाँ धरौटी माग गरेको थियो। अदालतको आदेश अनुसार धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन्। जिल्ला अदालत श्रेष्ठेदार प्रभाकर मल्लिकका अनुसार जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्री प्रसाद बेग्मीको इजलासले बयान र थुनचेक बहसपछि मेयर सिंहलाई धरौतीमा छाड्ने आदेश दिएको थियो। अदालतले तोकेको रकम बुझाएसँगै सिंह साँझ करिब 4:50 अदालतबाट बाहिरिएका हुन्। जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा प्रहरीले आज बिहान 6:15 पर्साको ठोरी स्थित जंगल रिसोर्टबाट उनलाई नियन्त्रणमा लिएको थियो।
16: भारत भ्रमणमा पुगेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भेटघाटमा व्यस्त भएका छन्। सभापति लामिछाने भाजपा मुख्यालयमा आज भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीसँग भेटघाट गरेका हुन्। भेटवार्तामा दुई देशका दलगत अनुभव, राजनैतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित भएको बताइएको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका हुन्। यसैबीच लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। जयशंकरले बारे सामाजिक सञ्जालमा लेख्दै विकास साझेदारीका बारेमा छलफल भएको उल्लेख गरेका छन्।
3: सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठन भएको समितिको म्याद 5 दिन थप गरेको छ। गुरूङ विषयमा आएका सार्वजनिक विषय, शेयर लगानी र सम्पत्तिको स्रोतमाथि छानबिन गर्न बनेको समितिलाई सोमबारसम्मको समय दिएको थियो। समितिकै अनुरोधमा 5 दिन म्याद थप गरिएको हो। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष रहेको समितिलाई मंगलबारदेखि लागू हुने गरी थप 5 दिनको समय थप भएको सदस्य अच्युत मणि नेउपान्यले बताए। उनका अनुसार गुरूङको बयान र तथ्य अध्ययन लगायतका काम सकिएको र तथ्यको विश्लेषण गर्दै प्रतिवेदन लेखनका लागि समय थपिएको हो। गत वैशाख 9 गते गुरूङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिएका थिए। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
17: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
18: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
17: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
18: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
18: ए ल ल, सँगै जाउँ न भाइ।
19: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
18: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
19: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
18: सम्पर्क नम्बर 9860-9640-00
19: र 9819-32-77-75।
16: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
6: आर्थिक समाचारको साथमा
16: पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा वेस्ट 3400 केवी प्रसारण लाइन आयोजना अघि बढ़ाइएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट 3400 ट्रान्समिसन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजना 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको संचालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो। विद्युत खरिद विक्री सम्झौता पीपीए सम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।
1: दैनिक रू 197 मा रू 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नेपालबाट अन्तर्राष्ट्रिय उड़ान गरिरहेको हवाई सेवा कम्पनी हिमालयन एयरलाइन्सले काठमाण्डुदेखि चीनको सेन्जेन शहरसम्म हवाई सेवा सञ्चालन गर्ने भएको छ। चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन शहरलाई कम्पनीले प्रत्यक्ष हवाई सेवाबाट जोड़न लागेको हो। कम्पनीले आगामी जेठ 21 गतेदेखि काठमाण्डु सेन्जेन काठमाण्डु सीधा उड़ान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उड़ान सेवा अन्तर्गत काठमाण्डु स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच साप्ताहिक 2 उडान सञ्चालन गरिनेछ।
16: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा जारी युद्धबाट पछि हट्न इजरायल र हिजबुल्ला सहमत भएको दावी गरेका छन्। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग टेलिफोन वार्ता र लेबनानी सशस्त्र समूह हिजबुल्लासँग मध्यस्थकर्ता मार्फत अप्रत्यक्ष कुराकानी गरेका थिए। यसअघि लेबनान र गाजापट्टीमा इजरायलले आक्रमण जारी राखेमा अमेरिकासँगको वार्ता प्रक्रिया भंग हुन सक्ने चेतावनी इरानले दिएको थियो। लेबनानी संसदका सभामुखसँगको कुराकानीमा इरानी सभामुखले लेबनानमाथि आक्रमण नरोके इजरायलमाथि इरानले प्रत्याक्रमण गर्ने बताएका थिए।
3: रूसले युक्रेनका शहरहरूमा गरेको सैन्य आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु भएको छ, 16 जना घाइते भएका छन्। आक्रमणबाट कैयौं घरहरू ध्वस्त भएको छ। आक्रमणका कारण शहरको केन्द्रबाट धुवाको ठूलो मुस्लोले हजारौं नागरिक राजधानीमा शरण लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। किवका मेयरले स्थानीयलाई आश्रय स्थलमा बस्न आग्रह गरेका छन्। उनका अनुसार रूसले शहरमा ब्यालिस्टिक मिसाइलले आक्रमण गरेको छ, जसमा 2 अग्ला अपार्टमेन्ट भवनमा आक्रमण भएको र मानिसहरू भग्नावशेषमा फँसेको आशंका समेत गरेको बताइएको छ। यसअघि रूसले युक्रेनको अधिकांश भागमा हवाई आक्रमणको चेतावनी दिएको थियो।
16: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
6: खेलकुद समाचारको साथमा
20: एलजी लाइट्स गुड।
16: नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत आज भएको समूह एको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। 7 टोली सहभागी छनौट प्रतियोगितालाई 2 समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष 2 टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने 4 टोली एसियन गेम्समा पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष 2 टुंगो लागेको हो। नेपालले आफ्नो पहिलो खेलमा चीनलाई हराएको थियो। अब नेपाल र मलेसिया बीच पर्सी बिहिबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।
3: जाँदा जाँदै मुख्य प्रसंग पुनः एकपटक। सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा आज पनि विपक्षीको अवरोध, आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रभावित, नेपाल भारत सीमा सम्बन्धी विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने भारतीय विदेश मन्त्रालयको भनाई, रासोपा सभापति लामिछाने भारतमा भेटघाटमा व्यस्त, नेपालमा सामुदायिक विद्यालयको संख्या घट्दै सरकारी अस्पतालको संख्यामा भने वृद्धि, लेबनानमा जारी युद्धबाट पछि हट्न इजरायल र हिजबुल्लाह सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट, समूह विजेताका लागि मलेसियासँग प्रतिस्पर्धा गर्न बाँकी। अवस्था नै प्रसंगसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र पूजनी बिदा हुन्छौ।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा, स्टिल जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा, चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै, सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
21: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
22: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
23: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: रीमा इंटरटेनमेंट नेपाल

0: भीमा रेकर्डिंग का विभिन्न चर्चित पुराना तथा नया गीतहरूलाई सुन्न अनि हेर्नका लागि कृपया यस च्यानललाई।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खास बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खान्द्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयसद्वारा यैनिक 2083 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराए स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2083 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435705740 र 98007001555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुने।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
3: जिल्ला अस्पताल संखुवा सभामा निशुल्क शल्यक्रिया शिविर बस्ने सम्बन्धी सूचना। जिल्ला अस्पताल संखुवा सभाको आयोजनामा महिलाहरूमा देखिने आँख खस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर यही मिति 2083 जेठ 19 गते मंगलबारदेखि 22 गते शुक्रबारसम्म सञ्चालन हुने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्। शिविर सञ्चालन मिति 2083 जेठ 19 गतेदेखि 22 गतेसम्म। स्थान जिल्ला अस्पताल संखुवा सभा। साथै प्रति बिरामी ₹1,500 यातायात खर्च समेत उपलब्ध गराइनेछ र बिरामी र एकजना कुरुवाको लागि खाना बस्नको समेत उचित व्यवस्था गरिएको छ। थप जानकारीको लागि 98421107119 जिल्ला अस्पताल संखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति रवि लामी छानेको दिल्ली दौड़, आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता, भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय, सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुख बीच सवाल जवाब, प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान,
1: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्छ।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने, लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा, एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक,
2: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा,
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्धबारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नु भएको बताएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालिन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र षड्यन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिश भारतसँग जोड़िएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडान दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अरालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
5: यहाँले राख्नु भएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु। त्यसकारणले सदन पनि सञ्चालन गर्दैछौ, सभा सञ्चालन गर्दैछौ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दैछौ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
4: तर विपक्षी दलका सांसदहरूले आफ्नो आडान नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री वानिन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
1: यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
4: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका अध्यक्ष संसद अवरोध गर्न नभई गम्भीर र राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
6: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
4: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
7: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीजी पनि अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, 2 देशबीच संयन्त्रहरू भनिसकेका छन्।
4: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा काशीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद न्यौपाने, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
7: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपाने काठमाडौँ र पद्मनीति सोती लमजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
4: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजीपी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदिष्ट शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यवसायिक कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली स्थित रब्बर उद्योग र ब्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गुरूकाली रब्बर उद्योग र ब्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
8: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
9: कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्यायौं राम्रो बच्चा यहीँ हाल्यौं।
8: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औषध भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
13: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10:07 पाले दाईले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रा पछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्टा नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्राङ्गण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा सातमा अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
14: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने छ सात आठ जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
13: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
15: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो तीनटा बच्चा यही स्कुलमा पढ्छ, मेरो तीनटै बच्चा फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगञ्ज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्याएर हाम्रो बच्चा यहीँ हाले।
13: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
16: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
13: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
17: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेसन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, उजेल पर्थे।
13: विद्यालयले विद्यार्थी आउजाउ त सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
18: अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्ने छ।
0: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
21: क्लासिक टेकको वाईफाई 6 राउटर, नाम एक घरमा एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्पोन, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम.
2: आलु उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ. म लीलप्रकाश चन्द. आजको हेलो मौसममा हामी आलु उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गर्दैछौ.
18: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ. अघि त्योभन्दा पनि थप विशेषकै एसएससी प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ.
2: आलु खेतीको लागि सरकारको नेतृत्वमा एफएओको प्राविधिक सहयोगमा यो अभियान चल्ने गर्दाखेरि भूविजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
18: विशेष गरी यो हाई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेनहरू मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ. होइन, उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छ र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरूमा. त्यस कारणले एफएओको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ, होइन उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबै प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ. उन्नत बिउको लागि चाहिँ जुन टिस्यू कल्चर ल्याबदेखि लिएर त्यो प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ. हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ. अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ, भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ. त्यो भनेको के भने ग्रेडिङ गरेर भनौँ, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त. जस्तो तरकारी मात्रै खानालाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ. उत्पादनबाट बजारसम्म माग जान्छ, जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भनेर त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौँ. होइन, उत्पादन छ, माग छ, तर त्यो जोडिरहेको छैन. त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ. अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो. त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन. नेपाल मात्रै अब बाँकी रहेको छ, अलिक दुर्भाग्यपूर्ण रूपमा नै भनौँ, होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जिआईको कानुन छैन. अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो. भनेको त्यो कानुन नभए चाहिँ हामीले जिआई दिन मिल्दैन, जिआई दिन मिल्दैन. त्यो जिआईले चाहिँ के भन्छ, समुदायलाई कानुनी अधिकार दिन्छ कि. जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेछौँ, होइन, मुडेको आलु भनेर प्रसिद्ध छ. त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि, तर त्यो तपाईँले बजारमा खाइरहेको मुडेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
2: कसरी निश्चित
18: निश्चित रहने भन्ने, त्यो त हाम्रो कुनै छैन. हामी विश्वासको आधारमा मात्रै गरिरहेछौँ र हामीले जति पैसा मुडेको आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मुडेका किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन. त्यस कारण यो सुनिश्चितको लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो, किन त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले 2-4 रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ. होइन, त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जिआई कानुन चाहिँ एकदमै महत्वपूर्ण छ. अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अघि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई
2: यो कानुन आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि के भन्ने अरू फाइदाहरू?
18: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन, त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले त्यसमा राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ। त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुढेको आलु भनेको छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन। त्यसको लागि चाहिँ मुढेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था। त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो।
2: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि परिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएमले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
18: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्टहरू त आउन बाँकी छ, म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ। हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देख्यो उत्पादन गर्ने। अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक सङ्केतले चाहिँ यसको सबैभन्दा ठुलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट बनाउने, त्यसलाई कसरी बनाउने भन्ने चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ। हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ। त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहित खेती प्रविधिहरू पनि आएको छ, अब त्यसको अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ। त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू, त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ, यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
2: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं।
0: राष्ट्रपति सभापति लामिछानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाइ छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। शुभरात्री, नमस्कार।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
5: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: NCSA कम्प्युटर सेन्टर खाँदबारी 1 सङ्ख्या सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा

0: छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 9843347262,
6: 9010555585
7: र वाट्सएप नम्बर 9520286646।
8: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइकनको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौती टाल्ने, इयर ल्याब सुफक मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 98163555553 र 98423189.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852058344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 9842022667।
6: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ल दाजु तास पनि कस्तो आइदिएको कि भन्या, त्यो माथि हेर्नु न मौसम पनि पुरै बादल लाएर अध्यारो के
1: साले चस्मा को पाके
0: ल ए चस्माले पो रहेछ, उज्याले रहेछ त दिन त है
1: आज त पर्दैन त दाउ।
0: ल दाजु उता त हेर्नु न भाउजू, मनमा लाउँछ क्या घाउ

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन नेपाल विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्ग्याउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्री लाई ओभरुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
2: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ़ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
1: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसो भएर उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ। हामीले
3: उनी थिए पत्रकार हिवराज घिमिरे साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
4: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघिपछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
5: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
4: जुम्लाको यहाँखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
6: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुई छुई त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। गोठमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। बानी पढियो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिराएको छैन मलाई।
4: तातो पानी गाउँपालिकाको यहाँ खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
7: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनमै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ त्यो साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
4: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती राउल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालेको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटोरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
8: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ।
3: एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलुको जोखिम बढ्ने गर्छ।
9: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: 3 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
3: राष्ट्रपति सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट, नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्ष अस्वीकार, मानव अधिकार आयोगको सिफारिशमा राजनीति र संवैधानिक प्रश्न, सहकारीको 88 अर्ब बचत फिर्ता अझै अनिश्चित, क्लिनचिटको पर्खाईमा सुधन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको प्रविधिले जोगाउँदै कुम्हार समुदायको पुर्ख्यौली पेशा शीर्षकको शुभ समाचार।
1: माटोका विभिन्न प्रकारका भाँडा बनाउने मुख्य पेशा तराई मधेशमा बसोबास गर्ने कुम्हार समुदायको पहिचानसँग जोड़िएको छ। पुस्तौंदेखि यही पेशा अपनाउँदै आएको कुम्हार समुदायले माटोका भाँडाकुँडा निर्माण तथा बिक्री गरेर जीविकोपार्जन गर्दै आएको भए पनि आधुनिक जीवनशैली, प्लास्टिक तथा अन्य औद्योगिक सामग्रीको बढ़दो प्रयोगका कारण यो पुर्ख्यौली पेशा पछिल्ला वर्षमा संकटमा पर्दै गएको थियो। लोप हुने अवस्थामा पुगेको यही पेशा अहिले भने आधुनिक प्रविधिको सहायताले पुनः जीविकोपार्जनको भरपर्दो माध्यम बन्दै गएको छ। सिप विकास तालिम र आधुनिक उपकरणको प्रयोगले कुम्हार समुदायका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ। 70 को छिन्न मस्ता गाउँपालिका तिमकी 20 वर्षीय आरती पण्डित यसको उदाहरण हुनुहुन्छ। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडी र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी, एफएओ र यूएन ओमेनको साझेदारीमा दिदी बहिनी र सप्रोस नेपालद्वारा संचालित ग्रामीण महिला आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत माटोको ग्लास तथा भाँडा बनाउने सिप विकास तालिम लिएपछि सिकेको सिपको उपयोग गर्दै उहाँ अहिले माटोका मटका अर्थात चिया कप उत्पादनमा व्यस्त देखिनु भएको हो। आरतीले विगत 7 महिनादेखि मटका उत्पादन गर्दै आउनु भएको छ। उहाँका अनुसार दैनिक रूपमा उत्पादन तथा बिक्रीबाट करिब 3000 रूपियाँसम्म आमदानी हुने गरेको छ। सक्रोस नेपालले मटका बनाउने तालिम र विद्युतबाट चल्ने मोटर जडित आधुनिक चक्का उपलब्ध गराएपछि उत्पादन क्षमता बढ़ेको र अहिले मटका बिक्रीबाट मासिक रूपमा 50,000 रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपति सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट शीर्षकमा हिमालय टाइम्समा खबर छ। 5 दिने भारत भ्रमणमा रहनुभएका सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च स्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ। सोमबार नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ। मंगलबार नयाँ दिल्ली स्थित भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी मुख्यालयमा लामिछानेलाई भव्य स्वागत गरिएको थियो। भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको हो। लामिछाने सभा कार दीनदयाल मार्ग स्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्य द्वारमा नरसिंह बजाउँदै परम्परागत झाँकी प्रदर्शन गरिएको थियो। रवि सभा DL1NA4086 नम्बरको मर्सिडिज बेन्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपा अध्यक्ष नितिन नवीन लगायतले भव्य स्वागत गरेका थिए। लामिछाने कारबाट ओर्लिँदा स्वागतका लागि पुष्पवृष्टि गरिएको थियो। बीजेपी नेता कार्यकर्ताको घुइँचो समेत लागेको थियो। त्यस्तै हिजो अध्यक्ष नितिन र सभापति लामिछाने बीच समेत भेटवार्ता भएको थियो। अतिराष्ट्रवादी भाषा हामी मन पराउँदैनौ भनी सभापति लामिछानेले सम्बोधन गरेको जनाइएको छ। भारतसँगको सम्बन्धबारे उनले आधा दर्जन प्रस्ताव समेत अघि सारेका छन्। सो क्रममा सभापति लामिछानेले भाजपा अध्यक्ष नितिनलाई पशुपतिनाथ मन्दिरको फोटो उपहार दिनुका साथै रुद्राक्षको माला समेत लगाइदिनु भएको थियो। सभापति लामिछानेको स्वागतमा भाजपा कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष नितिनका साथै लामिछानेको फोटोसहितको ब्यानर राखिएको थियो। स्वागतपछि मुख्यालयमा लामिछाने नेतृत्वको भ्रमर टोली र भाजपा नेताहरूबीच भेटवार्ता भएको थियो। भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए। त्यस्तै सभापति लामिछाने र भाजपा नेताहरूबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनैतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका पक्षमा छलफल भएको भेटमा सहभागी राष्ट्रपा सचिवालय सदस्य दीपक बोहराले जानकारी दिनुभएको छ।
1: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ लिएको छ। प्रधानमन्त्री शाहले लिपुलेखका विषयमा चीन र इंग्ल्याण्ड बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताएका थिए। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै शाहले भनेका थिए, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ता साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकारेका हुन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा सीमा विवाद बारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको जानकारी दिए। सीमा सम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौं। भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिला छन् यसमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक छैन भन्नेमा सम्बन्धित सबै स्पष्ट हुनुपर्छ उनले भनेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको बताए।
3: सहकारीको 88 अर्ब बचत फिर्ता कहिले शीर्षकमा नागरिक दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्रमा भनेको छ, आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्न सरकार गठन भएको 100 दिनभित्र सहकारीमा बचतकर्ताको लागत बचत बापतको रकम फिर्ता गर्नेछौ। राष्ट्रपाको यस्तो घोषणाबाट सहकारीमा निक्षेप डुबेका निक्षेपकर्ता खुशी भए। राष्ट्रपाको सरकार बनेको 60 दिन बितिसकेको छ। राष्ट्रपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने गरी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँछ भन्नेमा पीड़ित विश्वस्त थिए। तर अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले ल्याएको बजेटले उनीहरूको समस्या सम्बोधन गरेन। राष्ट्रपाको सरकार बनेपछि रकम फिर्ता हुने आशमा बसेका पीड़ित अहिले निराश छन्। बजेट पुस्तिकामा लेखिएको छ, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट सुद भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। निक्षेपकर्ताका लागि बजेटमा रकम विनियोजन गरिएको छैन। बजेटले सहकारी समस्यालाई प्राथमिकता नदिएको विज्ञहरू बताउँछन्। बजेटले सहकारी समस्या सम्बोधन गर्ने ठोस योजना ल्याउन नसकेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व अध्यक्ष खगराज शर्माले बताउनु भएको छ। सहकारीलाई समस्याग्रस्त घोषणा गर्न शुरू भएको एक दशक पुग्न लाग्यो। शर्माले भन्नुभयो, अहिलेसम्म पीड़ितले रकम फिर्ता पाउन सकेका छैनन्। बचत फिर्ताका लागि उठेको आवाजलाई सामान्य सम्बोधन गर्न सानो रकम फिर्ता शुरू गर्नु सकारात्मक भए पनि यसले पीड़ितले न्याय नपाउने उनले बताएका छन्। पीड़ितको रकम फिर्ता गर्ने हो भने सरकारले सम्पत्ति किनेर पीड़ितलाई रकम दिनुपर्छ उनले भनेका छन्। त्यसका लागि सरकारले छुट्टै कम्पनी खड़ा गर्नुपर्छ। शर्माका अनुसार सहकारीमा धितो राखेको सम्पत्ति सरकारले किनेर निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्छ। सहकारी संस्थामा बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन 2081 अनुसार 22 समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका 18 गरी 40 सहकारीको बचत रकम 87.89 करोड़ रूपियाँ जोखिममा छ। यो 62,760 बचतकर्ताको रकम हो। 2081 यता पनि धेरै सहकारी समस्यामा परेकाले जोखिम रकम अझै धेरै हुन आउँछ। देशभरका 519 सहकारी संस्थाका सदस्यको करिब 1 खर्ब रूपियाँ बढ़ी निक्षेप फिर्ता गर्नुपर्ने अवस्था रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले जनाएको छ। निक्षेपकर्ताको रकम फिर्ता गर्न 1 खर्ब रूपियाँ आवश्यक पर्ने अभियानका संयोजकहरूले बताएका छन्। चालू आर्थिक वर्षकै बजेटबाट बचतकर्ताको रकम फिर्ता गर्न करिब 50 करोड़ रूपियाँ विनियोजन गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ। कार्यविधि बनाएर रकम फिर्ता गर्न शुरू गरेको मन्त्रालयको दावी छ। मन्त्रालयले यस्तो दावी गरे पनि अहिले 10,000 रूपियाँका दरले रकम फिर्ता भएको छ, तर पीड़ितको लाखौं करोड़ रूपियाँ डुबेको छ।
1: मानव अधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। 6 असार 2042 को दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पंचायत भवनको ग्यालरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पंचायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ रामराजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पंचायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराधका सम्बन्धमा हुने कानूनी कार्यवाही र सजाय यसै ऐनमा परेसरह मानी यसै ऐन बमोजिम हुनेछ ऐनमा लेखिएको थियो। ऐतिहासिक अभिलेखहरूले यस ऐनको उद्देश्य बम काण्डका अभियुक्तलाई कार्यवाही गर्नु मात्र नभएको देखाउँछन्। सन् 1998 अनुसन्धानकर्ता मेरी डेस चेनले हिमालय जर्नलमा सन् 1998 यसबारे लेखेका छन्। 42 विध्वंसात्मक अपराध ऐन र सार्वजनिक सुरक्षा ऐन प्रयोग गरेर देशभर हजारौं व्यक्तिलाई पक्राउ गरिएको थियो। सोही ऐनका आधारमा 27 भदौ 2042 राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विशेष अदालत गठन गरेको थियो। त्यही कानूनका आधारमा विशेष अदालतमा सुनवाई भयो। विशेष अदालतले रामराजा प्रसाद सिंह शहीदलाई मृत्युदण्ड र केही अन्यलाई जन्मकैदको सजाय सुनायो, तर जन्मकैद मात्र सजाय तोकिएका व्यक्तिहरूलाई समेत मृत्युदण्ड दिनुपर्ने माग राख्दै सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। न्यायाधीश त्रय सुरेन्द्र प्रसाद सिंह, पृथ्वी बहादुर सिंह र महेश राम भक्त माथेमाको इजलासले 24 जेठ 2045 विशेष अदालतकै फैसलालाई सदर गरिदियो र भूत प्रभावी कानून ल्याउन मिल्ने व्याख्या समेत गरिदियो। अर्थात संविधानको उद्देश्य पूरा गर्न कानून बनाएर पहिले भएको अपराधलाई पछि बनेको ऐनले सजाय गर्न सकिने व्याख्या गर्यो। त्यसका लागि इजलासले नेपालको संविधान 2019 आधार बनाएको थियो। 2042 बम विस्फोटपछि ल्याइएको उक्त कानून बहुदलीय व्यवस्था पुनर्स्थापना नहुँदासम्म कायम रह्यो। 2046 आन्दोलनबाट संवैधानिक राजा सहितको बहुदलीय राजनीतिक व्यवस्था पुनर्स्थापना भएपछि मात्र यो ऐन खारेज भयो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुरमा हो, आएको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। संक्रमणकालीन न्यायका सन्दर्भमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा सोझै लागू गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न समेत बहसको केन्द्रमा रहेको छ। मानवाधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
3: बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा नागरिक दैनिकले खबर लेख्छ। खोटाङको खोटेहाङ तिनकी मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययन गर्छिन्। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उनलाई। यसकारण उनी बर्खामा खोटाङ आउजाउ कमै गर्छिन्। उनलाई घर जान इटहरीबाट उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट गाईघाटको साउने पोखरीटार हुँदै रसुवाको सिमपानी भएर खोटाङको ठाटी भन्ज्याङसम्म पुग्नुपर्छ। यो सड़क वारपार गर्दा बर्खाका बेला उनलाई ठूलै युद्ध जिते जस्तै हुन्छ। हिउँदमा पनि अत्यास लाग्दो यो सड़क बर्खामा थप सकसपूर्ण हुन्छ। उदयपुरको रसुवा सिमपानी पहाड़को बाटो भिरालो छ। पहाड़ी बाटोमा गाड़ी चलाउँदा सानो त्रुटि भए पनि सोझै कोशीमै पुगिन्छ। कोशीमा झरेपछि बाँच्ने आशा हुँदै हुँदैन उनले भनिन्। कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्ग मध्ये धेरै जसो बर्खाका बेला पानी पर्दा हिलामै हुने अवस्थामा छन्। पहिरोको पनि त्यत्तिकै त्रास र जोखिम हुन्छ। पहिरोले सड़क अवरूद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाड़ी पनि बग्छन्। जहिले मनमा त्रास बोकेर यात्रा गर्नुपर्छ। बर्खाका बेला त घरबाट हिँडेपछि गन्तव्यमा नपुग्दासम्म सबैलाई चिन्ताले सताउँछ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढ़ी तिनकी समिता राईले भनिन्।